0: छौ महाजनको चरको ब्याज असुलीले यस्ता हजारौं नागरिकको उठीवास लागेको छ। मिटर ब्याज पीड़ितलाई न्याय दिलाउन भन्दै 2079 गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा 24,000 भन्दा बढ़ी पीड़ितको उजुरी छ। पीड़ितले 30% ब्याज र कतिपय अवस्थामा ब्याजको पनि ब्याज अर्थात स्याज तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। कतिपय पीड़ित पनि 48% ब्याज लिने गरेको बताउँछन्। मिटर ब्याजको समस्या नयाँ भने होइन, केही वर्ष यता मिटर ब्याज पीड़ितको आन्दोलन सरकारसँग सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनको चक्र चलिरहेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच शुक्रबार चौथो पटक सहमति भएको छ, तर समाधान कहिले हुन्छ भन्ने सुनिश्चित छैन। मिटर ब्याजको यो समस्याले मुलुकको वित्तीय नीति र समावेशी वित्तीय पहुँचका लागि राज्यले अघि बढ़ाएका नीति तथा कार्यक्रमको औचित्यमा भने प्रश्न उठाइरहेको छ। मुलुकको वित्तीय प्रणालीमा आम नागरिकको सहज पहुँच स्थापित हुन नसक्दा तथा नागरिकको आवश्यकता अनुसार सेवा दिन नसक्दा साहु महाजनबाट चरको ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको विज्ञहरूले टिप्पणी गरेका छन्। बैंकहरूको ब्याज दर निकै कम छ। वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याज दर 6.64% छ। बैंकहरूमा ऋण दिन मिल्ने रकम 15 खर्ब 60 अर्ब रूपियाँ हारारी छ, तर आम नागरिक बैंकमा लगाई साहु महाजनबाट 48% ब्याज दरमा ऋण लिइरहेका छन्। बैंकको ढोका भन्दा साहुको दैलो सजिलो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: बेलायतमा नेपाली वस्तुको निर्यात, नेपालले शून्य भन्सार दरको सुविधा दावी नै गरेन शीर्षकमा आर्थिक अभियान राष्ट्र दैनिकमा यो खबर छापिएको हो। बेलायतले नेपालका झण्डै 100% वस्तुमा शून्य भन्सार दरको सुविधा दिए पनि विभिन्न वस्तुको निर्यातमा नेपालले सो सुविधा उपयोग नगरेको बेलायतको व्यवसाय तथा व्यापार विभाग डीबीटीले जनाएको छ। बेलायतले सन् 2023 जूनदेखि पुरानो जनरलाइज्ड सिस्टम अफ रिफरेन्सेस सुविधालाई प्रतिस्थापन गर्दै डेभलपिङ कन्ट्रीज ट्रेडिङ स्मिक लागू गरेको छ, जस अनुसार नेपाल लगायत अल्प विकसित मुलुक न्यून र न्यून मध्यम आय भएका अन्य मुलुकहरू गरी जम्मा 65 देशलाई उत्पत्तिको प्रमाणपत्र सम्बन्धी सजिलो व्यवस्था गरी अधिकांश वस्तुलाई शून्य भन्सार दरमा बेलायती बजारमा प्रवेश दिने नीति लिइएको छ।

छता वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको संस्थापन पक्षसँग कुरा नमिलेपछि चाँडै नै नयाँ पार्टी बनाएर जाने तयारीमा लागेको संस्थापनेतर समूहले सर्वस्वीकार्य नेतृत्वको खोजीमा सब पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले कसको नेतृत्वमा जाने भन्ने टुंगो लगाउन नसक्दा नयाँ पार्टी निर्माण अभियान अन्यलमा परेको छ।
2: संघ प्रदेश सरकारबाट असार 2082 बाहिरिएको नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सरकारमा जाने दाउमा छ। कंग्रेस एमाले गठबन्धनमा खटपट आएपछि नेकपाले प्रदेश सरकारमा जान गृह कार्य शुरू गरेको हो। सुदूरपश्चिम कर्णाली लुम्बिनी बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपाले कंग्रेस र एमालेसँग समानान्तर सम्वाद थालेको छ।
1: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मिडवेयी शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनीतिक सहमति जुट्न साथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ।
2: मुलुकभित्र रोजगारी सिर्जना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात आर्थिक वर्ष 2076-77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षभन्दा बढ़ी विकास खर्च भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 अवसरमा गरिमा विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इको सिस्टममा एकैसाथ 3 नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ।
2: कञ्चनपुरको बेलौरी नगरपालिकाले यहाँका 4 विद्यालय समायोजन गरेको छ। विद्यार्थी संख्या न्यून भएका विद्यालय समायोजन तथा केही तह मिलान गरिएको नगरपालिकाले जनाएको हो।
1: निर्माण व्यवसायहरूले सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार भएको बताएका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सहयोग गर्ने उनीहरूको भनाइ छ।
2: अब शेयर बजार। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार शुक्रबार बजार 79.74 अंक अर्थात 3.06% बढ़ेर 2677.54 अंकमा कायम भएको छ।

0: must have put a channel on that is bonus pound.
1: This is a hell
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बनहम बेलायतका नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ। उहाँले गत महिना राजीनामा घोषणा गर्नुभएका प्रधानमन्त्री कियर स्टार्मरलाई प्रतिस्थापन गर्नुहुनेछ। सत्तारूढ़ लेबर पार्टीको नेताका रूपमा स्टार्मरका उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बनहम एक्लो उम्मेद्वार बन्नु भएको हो। बेलायती संसदीय परम्परा अनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ।
2: अब खेल खबर। विश्वकपमा 60 वर्षपछि अर्जेन्टिना स्पेन भेट्दैछन्। फुटबलमा सामान्यतया यस्तो हुन्न, तर विश्वकप 2026मा त्यस्तै भयो जस्तो कसैले प्रतियोगिता शुरू हुनु अगाडि नै पटक कथा लेखिसकेको थियो। नत्र विश्वका नम्बर एक र दुई वरियताका टीम फाइनलमा भिड्ने थिएनन्। अझ कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिने थिएनन्। अनि विश्व फुटबलकै सर्वकालीन महान खेलाड़ी लियोनल मेस्सीसामु एउटा अर्को जादुमय प्रदर्शनको अवसर जुट्ने थिएन। अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप 40 टीमबाट खुम्चेर दुई टीममा झरेको छ। सोमबार बिहान निर्णायक खेलका लागि न्यूयोर्क न्यूजर्सी रंगशालामा एकअर्का विरूद्ध खेल्दैछन् डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन। सेमी फाइनल आइपुग्दा लागिरहेको थियो। फ्रान्स नै यसपल्ट उपाधि जित्न सबैभन्दा बढ़ी बलियो टीम छ। इंग्ल्याण्डले पनि छ दशक यता पहिलो पटक फाइनल खेल्न बेर छैन। ती सबै सम्भावना निश्चित पार्दै अर्जेन्टिना र स्पेन नै फाइनलमा पुगेका छन्। यो हुनेछ एउटा सच्चा फुटबल समर्थकले मनमा तिताएको अन्तिम खेल। सबैभन्दा पहिले 4 वर्ष अगाडि फर्किनुपर्छ, जति बेला अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियाको हातबाट पराजित रह्यो। एकै खेलपछि सबैले भन्न शुरू गरेका थिए मेसीले अब केही गर्न सक्ने छैनन्, न त उनको टीम अर्जेन्टिनाले। तर शीर्ष दुई फुटबल महाशक्ति अर्जेन्टिना र स्पेन फिफा विश्वकप उपाधिको अहिले होडमा रहेका छन्।
1: अब विचार विश्लेषणको पालो। लैंगिक हिंसाको समाजशास्त्र शीर्षकमा डाक्टर सावित्री देवी न्यौपानेको विचार गोर्खा पत्रमा लेखिएको छ। महिला तथा पुरूष बीचको विद्यमान असमानता हटाई समतामूलक समाज स्थापना गर्न राज्य र समाजले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। लैंगिक समानताले महिला र पुरूष बीच देखा पर्ने प्राकृतिक र जैविक विविधता बाहेक अन्य सबै पक्षमा उनीहरूबीच समान हैसियत स्थापित गरी कानूनी र व्यावहारिक रूपमा वास्तविक समान अधिकारको सिर्जना गर्नुपर्छ। समाजका मानव निर्मित तथा हाम्रा पुर्खाबाट निर्मित लैंगिक
3: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल।

0: यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557068, 9852557068।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
4: सञ्चालनमा पूर्ण र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने,
5: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने, कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने, राष्ट्रिय भेला बोलाउने निर्णय,
4: देशभर 72% क्षेत्रमा धान रोपाई, भर्खेर चैते धानको उत्पादन पनि बढ़दै, गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारको चेतावनी,
5: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण, इराकसँग 48 बुँदे सम्झौता, भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण,
4: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित, भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा, जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग,
5: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार काप्रेपलाञ्चोकको सिन्धुली खुरकोट नेपाल थोक कटुन्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। काभ्रे खुरकोट नेपाल थोक कटुन्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि आवाजात रोक लगाइएको हो, तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने पूर्ण सवारी साधनहरू चल्ने छन्। मकवानपुर कान्ति लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ। असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवाजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। ललितपुर बागमती गाउँपालिका 3 भालुखोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। अर्घखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ। कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आजसम्मै मुसलधारे पानी पर्ने पूर्वानुमान भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 5 थर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनौ पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा उच्च सावधानी अप्नाउनु पर्नेछ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने,
7: न्यूनचापी रेखा नेपाल नदीका आसपास रहेको र न्यूनचापी प्रणाली पनि यो जुन बंगालको खाडी आसपासको क्षेत्रहरूबाट बिस्तारै उत्तर पश्चिमतिर सर्दै गइरहेको र नेपाल नजिक आउने नै पानी पर्न सक्ने सम्भावना देखिन्छ। विशेष

0: गरी कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा र एक दुईसम्म अति भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ। आइतबार रातिसम्मको लागि विभिन्न भागहरूमा जुन कर्णाली सुदूरपश्चिमको क्षेत्रहरूको विशेष गरी पहाड़ी तराई क्षेत्रहरूमा अन्य जुन पूर्वी क्षेत्रहरूमा पनि यो केही ठाउँमा नै मध्यमसम्मको पानी पर्ने सम्भावना छ।
1: सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपद जिल्ला विपद व्यवस्थापन समितिका सदस्यसँग प्राधिकरणले छलफल समेत गरेको छ। भर्चुअल रूपमा भएको छलफलमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी समेत गराएका थिए। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ। विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ, हामीले प्राधिकरणका प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं।
2: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 वटा हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ, सेतु एप्लिकेशन भनेर, एसीटीयू सेतु भन्छ, नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि, जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि, त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, पहिचान भइराख्नु।
1: मुख्य गरी बर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्सो क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएमसँग भन्नुभयो,
3: यात्रा गर्दा समय तयारी गर्दा गर्दै पनि कहिले काहीँ दुई तिन दिनै रोकिनु पर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ। त्यस कारणले त्यसको लागि चाहिने त्यहाँ बसेको अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना औषधि पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भइपरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने त्यो जोखिम कहाँनिर छ नक्साका छ भने त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्धबुझाइ हुन्छ।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
1: स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। आज नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
4: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने नीति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम चरण चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाई छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको तीन महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुशी।
5: चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि त हुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्म पूर्म गरेर गर्छौँ।
6: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
11: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
12: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
13: हमरा दुख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यी हाम्रो खेती हो बाल्की।
10: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
12: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
10: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
6: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँगका सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहले गगन थापा नेतृत्वले सहमति र सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनसँग भन्नुभयो,
15: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
6: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 29 बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएर नेताहरूसँग दूरी
1: ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भने हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
16: इतर समूहहरूलाई पनि चेता गराउँदाखेरि कति लत्रेर जाने कति भुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए अब उनी सायद दिग्दार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब केही भएर होला विराटनगर गएर बस्नु त हामी महिनौ दिन भयो त्यसपछि चाहिँ बीच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ अब युवाहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
17: स्थानीय तह प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जवराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि एक वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ताउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 पालिकाका प्रमुख तथा अध्यक्ष 4 उपाध्यक्ष तथा उपप्रमुख 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित वडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ।
1: मुलुकभर संचालित सबै विश्वविद्यालय र माथतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागि हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
17: मध्य वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
18: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
17: गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग। पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्।
1: संयुक्त राष्ट्रसंघले बाइबलीय साइट लेबनानी महल एन्टी लोबो माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ। संयुक्त राष्ट्रसंघले शैक्षिक वैज्ञानिक तथा सांगठनिक सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ। भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड फिफा विश्वकप 2026 को तेस्रो बनेको छ। मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो। पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंग्ल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंग्ल्याण्डलाई 2 गोलको अग्रता दिलाउनु भएको थियो। सन् 1966 विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंग्ल्याण्ड चौथो भएको थियो। टोली पराजित भए पनि 2 गोल गरेको फ्रान्सका कप्तान एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनुभयो। उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ। विश्वकपको उपाधिका लागि आज मध्यराती 2 टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्। उपाधिका दावेदार 2 टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल मध्यराती 1:15 शुरू हुनेछ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ। मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा भने छनौट भइसकेको छ।
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।

0: मात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा. समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो. अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ. तर दाङको बंगलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइने भ्याइ छ.
4: दाङको बंगलाचुली गाउँपालिका 8 खैरेनी स्वामीघाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्. बंगलाचुली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
5: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ? अब बर्खे धान, अब पानीको यसो छेको हेरेर गर्नुपर्छ. त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ. बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ.
4: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ. सोही ठाउँका अर्का किसान सुमान सिंह पुन मगर:
6: सके चैती धान, फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ. अलिकति केही थोरै स्याहार्न छ. अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहारेर चैती धान स्याहारेर फेरि रोपेर नि भ्याउँछौँ. हामी भ्याउने तयारीमा छौँ.
7: यो खेती गर्दा सजिलो के भएको छ भने, अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन.
4: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्. चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्. अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्. बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री:
8: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ. धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान, एक दुई घरको स्याहार्न बाँकी छ. यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन. एउटा तरकारी खेती गर्ने आउँदैछ भने त यहाँ चाहिँ खै किन कसैले सासु गर्नु भएको छैन. तै पनि खाली हुँदैन जमिन. चैते धान लाग्छ अनि गहुँ छरिन्छ. यसैमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ. मकै स्याहार्ने पनि सुरु भइरहेछ.
4: बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ. स्वामी घाटका किसान टोपली गेवाली:
9: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ. अनि एक्लै पनि धुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छौँ. अनि अहिले आमाहरू, ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ. भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो. अनि लास्टको दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ.
4: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ. सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ. सुशीला ओली, CIN रेडियो मध्ये पश्चिम दाङ.
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
10: देशका विभिन्न 10 सड़कमा सवारी साधन संचालनमा पुनः र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने.
2: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने. कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने. राष्ट्रिय भेला बोलाउने निर्णय.
10: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै. गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी.
2: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण. इराकसँग 48 बुँदे सम्झौता. भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण.
10: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित. भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने. एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित.
2: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गजब छबा शीर्षकमा बनाउनु भएको कार्टुन
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने
12: दाँत भर्ने दाँतको आसुति गर्ने
11: दाँतको एक्सप्रेस सुविधा
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
11: ध्यान दिनै पर्ने कुरा
12: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
13: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295 62320 र 98420 50541

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: प्रदेश सरकारमा जान नेकपाद्वारा कंग्रेस एमालेसँग संवाद शुरू। संयोजक दाहाल श्रीलंकाबाट फर्केपछि प्रदेशमा गठबन्धन बारे स्पष्ट हुने नेताहरूको भनाई। अनुगमनका नाममा सांसदहरूद्वारा हप्की दप्की भएको भन्दै सर्वत्र आलोचना। पदीय जिम्मेवारी नबुझ्दा विवाद भएको संसदीय मर्यादाका जानकारहरूको टिप्पणी। भारी वर्षापछिको जोखिमलाई ध्यानमा राख्दै 23 जिल्लामा रातको समयमा सवारी साधन चलाउन रोक। सड़क मार्गबाट राजधानी आउजाउ गर्ने यात्रुलाई विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह। सन् 2020 राष्ट्रपतीय निर्वाचनमा चीनले हस्तक्षेप गरेको ट्रम्पको आरोप। आन्तरिक मामिलामा हस्तक्षेप नगरेको भन्दै चीनद्वारा खण्डन। र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो स्थानमा। उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै।

0: सत्यका नियमहरू लागू हुनेछन्।
1: नेपालीको विश्वासी जस्ता पाता यो गुराचङ्गी जस्ता पाता हो यो
0: गुलास भए अरू किन खोज्ने।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
3: संघ र प्रदेश सरकारबाट असार 2082 बाहिरिएको नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सरकारमा जाने दाउमा छ। कंग्रेस एमाले गठबन्धनमा खटपटाएपछि नेकपाले प्रदेश सरकारमा जान गृह कार्य शुरू गरेको हो। सुदूरपश्चिम कर्णाली लुम्बिनी बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपाले कंग्रेस र एमालेसँग समानान्तर संवाद थालेको छ। सुदूरपश्चिम सरकारमा कंग्रेस एमाले गठबन्धन टुटेसँगै नेकपाले ठूलो दलका रूपमा मुख्यमन्त्रीमा दावी गरेको छ। सुदूरमा नेकपा सबैभन्दा ठूलो दल भएको भन्दै मुख्यमन्त्रीमा दावी गरेको हो। 52 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेकपा उन्मुक्तिको एकता भएपछिका 22 र एमालेका 11 सदस्य छन्। बहुमतका लागि 27 सदस्य आवश्यक पर्छ। नेकपा र एमाले मिल्दा सहजै बहुमत पुग्छ। सुदूरपश्चिममा हाल कंग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। प्रदेश सभामा कंग्रेसका 18 सदस्य छन्। नेकपा र कंग्रेस मिल्दा पनि बहुमत सरकार बन्छ। कर्णालीमा कंग्रेस नेकपा समाजवादी नयाँ शक्तिका एक सांसद सहितले मुख्यमन्त्री यामलाल कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरी कंग्रेस दलका नेता जीवन बहादुर शाहीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्। 40 सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्छ। कंग्रेसका 14 र नेकपाका 14 सांसद भएकाले स्पष्ट बहुमत छ। एमालेको 10 सांसद छन्। कंग्रेस र नेकपाको सरकार बन्ने करिब निश्चित छ। लुम्बिनीमा सरकारमा सहभागी हुने र बागमतीमा मुख्यमन्त्रीको दावी गर्ने नेकपाले जनाएको छ। लुम्बिनी प्रदेशसभाको नेकपा सांसद इन्द्रजीत थारूले नयाँ गठबन्धन बन्ने अवस्थामा नेकपा सरकारमा सहभागी हुने बताए। लुम्बिनी सरकारको बजेटमा कंग्रेसले असन्तुष्टि जनाउँदै आएको छ। त्यस्तै बागमतीमा पनि नयाँ गठबन्धन बन्ने अवस्था आए। नेकपाले मुख्यमन्त्रीको दावी गर्ने पूर्व मुख्यमन्त्री एवं सांसद शालिकराम जमकटेलले बताए। बागमती प्रदेशमा अहिले कंग्रेस एमाले गठबन्धनमा असन्तुष्टि छ। हामी सहित नयाँ गठबन्धन बने मुख्यमन्त्रीमा दावी रहन्छ। उनले भने बागमतीमा एमालेका मन्त्रीले राजीनामा दिने तयारी गरे पनि शुक्रबार बेलुकासम्म रोकिएको छ। कोशी र गण्डकीमा कंग्रेस एमाले गठबन्धन बीच समस्या देखिएको छैन। हाल कोशीमा एमालेका हिक्मत कार्की र गण्डकीमा कंग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन्। यी प्रदेशमा नेकपा प्रतिपक्षमा छ। यसैबीच नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पार्टी संयोजक पुष्पकमल दाहाल श्रीलंकाबाट फर्केपछि प्रदेशमा गठबन्धन गर्नेबारे थप स्पष्ट होला, अहिले पनि कंग्रेस र एमालेसँग कुराकानी त भएकै छ भनेर बताएका छन्।
2: अनुगमन निरीक्षणका क्रममा सांसदहरूले प्रस्तुत गर्ने शैलीमाथि आलोचना हुन थालेको छ। कर्मचारीलाई हक्की दक्की गर्ने, क्षेत्राधिकार ख्याल नगरी फाइल माग्ने जस्ता गतिविधिका कारण सांसदहरूको आलोचना भएको हो। संसदीय मर्यादाका जानकारहरूले यसलाई सामाजिक सञ्जालमा भाइरल हुने चाहना र आफ्नो पदीय जिम्मेवारी नबुझेका सांसद अनुगमनमा जाँदा विवाद उत्पन्न हुने गरेको टिप्पणी गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक सांसदले कुनै कर्मचारीलाई हक्की दक्की गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्यापी छ। त्यो दृश्य हो गत सोमबारको। त्यो दिन संसदको अर्थ समितिका सदस्य जगदीश खरेल र सागर भूषाल विमानस्थल पुगेका थिए। खरेल दोलखाबाट र भूषाल पर्वतबाट निर्वाचित राष्ट्रपा सांसद हुन्। उनीहरू एक क्यामेरा पर्सन लिएर विमानस्थल गएका थिए। विमानस्थलभित्र आफन्तलाई लिन र पुर्याउन आउनेले केही बेर बस्नका लागि 50 देखि 100 रूपियाँसम्म तिर्नु परेको गुनासो आएको भन्दै उनीहरू विमानस्थलको टर्मिनल व्यवस्थापन कम्पनी आईएमएस सर्भिसेज की प्रमुख कार्यकारी सीईओ चारू श्रेष्ठसँग झोकिएका थिए। सांसद खरेलले एयरपोर्टको निश्चित क्षेत्रमा बसेको पैसा लिने अधिकार कसले दियो भनेर श्रेष्ठलाई सोधेका थिए। सीईओ श्रेष्ठले सांसदहरूलाई भन्छन्, हामीले टीआईएसँग सम्झौता गरेको हो। यहाँ जति पनि पब्लिक छन् नियन्त्रण गर्न गाह्रो हुन्छ। 50 र 100 रूपियाँ लिन्छौ। 65 वर्ष माथि र 50 वर्ष मुनि र अपाङ्गता भएकाहरूलाई निशुल्क बस्न दिन्छौ। सांसद भूषालले जापानबाट आउने छोरालाई लिन आएको बुढा मान्छेले बस्नका लागि पैसा तिर्नु परेको भन्ने गुनासो आएको सुनाउँछन्। सांसदहरूले त्यहाँ भएका गतिविधि मीडियामा छाप्ने चेतावनी पनि दिएका छन्। श्रेष्ठले शान्त भएर कुरा गर्न आग्रह गर्दा सांसद खरेल आक्रोशित भएर संसदमा नै प्रश्न उठाउने भन्दै बाहिरिन्छन्।

0: अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल व्यवस्थापनका लागि आईएमएस सर्भिसेसले 3 वर्षका लागि लीजमा लिएको छ। यो बुट मोडलमा सञ्चालन गरिएको छ। सांसदहरू आएर सिधै कुरा गर्न खोजेको र विमानस्थलको टर्मिनल व्यवस्थापन कसरी हुन्छ भन्ने बुझ्नै नखोजेको सीओ श्रेष्ठको भनाइ छ। त्यस क्षेत्रमा जो पायो त्यही व्यक्तिलाई आउन दिँदा व्यवस्थापनमा समस्या हुने बारे पनि सांसदले बुझ्नै नखोजेको उनले बताइन्। त्यस्तै अर्थ समितिका सभापति कृष्णहरि बुढा थोकीले यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाउन मानेनन्। उनले नियमनका विषयमा समिति सचिव लक्ष्मण अर्यालसँग कुरा गर्न भने। यस्तै राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल संसदीय समिति र सांसदको अधिकार के हो र के होइन भन्ने नबुझ्दा र बुझ्न नखोज्दा यस्ता विवाद आउने गरेको बताउँछन्। उहाँहरू सांसदको अधिकार क्षेत्र के हो भन्नेमा प्रश्न हुनुहुन्न। उनले भने सांसदले हप्की दप्की गर्ने होइन, योजना सेवा प्रवाह र कानून कार्यान्वयनको आधारभूत तहको वस्तुगत स्थिति के छ, सेवाग्राहीले के समस्या भोगिरहेका छन्, त्यसको वास्तविक समस्या के हो भनी पहिचान गरी समाधानका लागि सरकारलाई मार्गनिर्देशन गर्ने हो। यसको जानकारी नहुँदा हप्की दप्की गर्ने तहमा पुग्नुहुन्छ। पछिल्लो समय सांसदहरूमा भाइरल हुने चाहनाले पनि अनुगमनमा हप्की दप्कीको व्यवहार देखिएको पूर्व सचिव फुयालको भनाइ छ। नेतृत्व आत्मसंयमताको चरणमा पुग्नुपर्छ। त्यो व्यक्तिगत रूपमा सबैमा विकास भइ नसकेको हुँदा त्यस्ता घटना हुन्छन्। उनी भन्छन् सामाजिक सञ्जालले सृजना गरेको मनोरोग बोलीचालीको भाषामा स्टन्ट गर्न रूचाउने एटेन्सन सिकर प्रवृत्तिको शिकार भएर पनि यस्तो हुन सक्ने बताए। राष्ट्रपतिका सचेतक प्रकाश चन्द्र परियारले अनुगमनमा जाँदा सांसदहरूलाई पदीय गरिमा कायम राख्दै कार्यदेश अनुसार चल्न आग्रह गरिरहेको बताए। उनले भने संसदीय अनुगमन होस् कि निर्वाचन क्षेत्रमा जाँदा सांसदहरूलाई संसदीय प्रणालीको पर्व गरिमा ओज र कार्यदेशलाई केन्द्रमा राख्न भन्छौं। हाम्रो दायरा भूमिका के हो र कसरी समन्वय गर्ने भन्ने ख्याल राख्न भनिरहेका छौं। सांसदहरू सरकारी निकायमा जाँदा शालीनता तर्कशीलताका साथ प्रस्तुत हुनैपर्छ। एकअर्काको सम्मान गर्नेमा ध्यान दिँदै आफ्नो दायरा अनुसार काम गर्न भनिरहेका छौं। रिस त उठ्छ तर पदको सीमा के हो भन्ने बुझ्नुपर्ने हुन्छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा शंका नगर्न आग्रह गर्दै केही निर्णयमा भने समस्या हुन सक्ने बताएका छन्। रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई परिवर्तन गर्न सकिने बताएका हुन्। उनले भने
2: सरकारको नियतमा कुनै पनि शङ्का छैन। निर्णय कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न नियत खराब भयो भने कहाँ करेक्सन गर्छ, नियत करेक्सन गर्न गाह्रो। निर्णयहरू त राम्रो निर्णय गर्दा दुईटा चारवटा निर्णयले दिमाग ल्याउन सक्छ मान्छे, असल त असल खोजेको गर्दै जाँदा त्यो व्यवहारमा जाँदा त्यो फिल्डमा जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कहिले के सत्य भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ हुन् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन।
1: सरकारले कयौं निर्णय गर्दा कतिपय अवस्थामा विवादमा ल्याउन सक्ने भए पनि ठूलो क्षति हुने भएमा तत्कालै परिवर्तन गरिने लामिछानेको भनाइ छ। उनले भने
2: अलिकति हामी समय किन दिनुपर्ने कहिले काहीँ व्यवहारमा दिनको निम्ति त केही काम हो, त्यसले धेरै ठुलो ड्यामेज गर्यो भने त्यसलाई हातात परिवर्तन पनि गर्नुपर्छ। तर कहिले काहीँ एउटा उद्देश्य नेतृत्वले एउटा उद्देश्यका साथ एउटा भिजन देखेर त्यसलाई ल्याएको हुन्छ राखेको हुन्छ, त्यसलाई कार्यान्वयन गर्ने केही चुनौतीहरूले गर्दाखेरि त्यो खराब हो कि उत्तम हो कि हुँदैन कि भन्ने जस्ता कुराहरू आउँछ भाषीहरू सृजना।
1: पार्टी गलत बाटोमा गएको अवस्थामा खबरदार गर्न लामिछानेले नेता कार्यकर्तालाई आग्रह समेत गरेका थिए।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षापछिको जोखिमलाई ध्यानमा राख्दै 3 जिल्लामा रातको समयमा सवारी साधन चलाउन रोक लगाएको छ। पाँचथर, इलाम, झापा, सङ्कुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा राति गाड़ी चलाउन रोक लगाइएको हो। हिजो र आज ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय गरिएको प्राधिकरणको त्यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाड़ी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ़ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र विशेष गरी रात्रिकालीन यात्रा नगर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह समेत गरेको छ। त्यसै गरी विपदप्रति कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले सड़क मार्गबाट राजधानी भने आउजाउ गर्ने यात्रुलाई विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यात्रा सावधानी सम्बन्धी सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सबै यात्रुले उच्च सावधानी अप्नाउन आग्रह गरेका हुन्। जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको रेड अलर्ट जारी गरेका क्षेत्रलाई मध्यनजर गर्दै त्यस्तो सूचना जारी गरिएको काठमाडौँ प्रशासनले जनाएको छ। काठमाडौँको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका सबै प्रवेश नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारी साधनका धनी, चालक, सहचालक र यात्रुलाई विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। विगतका वर्षमा रातिको समयमा बाढ़ी र पहिरोका कारण ठूलो क्षति भएको उल्लेख गर्दै सम्भावित भारी वर्षाका दिनमा सकेसम्म रातिको यात्रा नगर्न र अत्यावश्यक अवस्थामा अत्याधिक सावधानी अप्नाउन पौडेलले आग्रह गरेका छन्।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.
1: Red Bull, Babal Energy.
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार.
3: कान्तिपुर सविस्तार.
2: जलनजन्य अपराध फरक शैलीमा हुने भए पनि पीड़ा भने एउटै हुने गरेको बताइन्छ. विद्यमान कानूनी व्यवस्थाले एसी डाक्रमण र अन्य प्रकारका जलनजन्य अपराधलाई फरक रूपमा हेर्ने भएकाले सजाय, क्षतिपूर्ति, उपचार तथा न्याय प्राप्तिमा असमानता रहेको कानूनका जानकारहरू बताउँछन्. जलनजन्य अपराधलाई समेट्ने विशेष ऐन आवश्यक रहेको कानून क्षेत्रका जानकार बताउँछन्. कान्तिपुर कर्मी प्रकृति दाहालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा.
4: 2074 लागू भएको मुलुकी अपराध संहिताले पहिलो पटक तेजाब र रासायनिक वा विषालु पदार्थ प्रयोग गरी शरीरमा क्षति पुर्याउने कार्यलाई छुट्टै अपराधका रूपमा परिभाषित गरेको छ. अनुहार र शरीरका अन्य अंगलाई फरक रूपमा वर्गीकरण गरिएको छ. दफा 193 अनुसार तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कसैको अनुहार वा शरीर कुरूप बनाउने कार्यलाई अपराध मानेको र सो व्यवस्था अनुसार अनुहार कुरूप पारेमा 5-8 वर्षसम्म कैद र 1,00,000-5,00,000 सम्म जरिवाना हुने व्यवस्था छ. त्यसै गरी शरीरको अन्य अंग कुरूप बनाएमा वा शरीरमा पीड़ा पुर्याएमा 3-5 वर्षसम्म कैद र 50,000-3,00,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान रहेको छ. शरीरको अन्य भाग जस्तै हात, छाती, ढाड, पेट, खुट्टामा त्यत्तिकै गम्भीर जलन वा स्थायी विकृति भए पनि कम सजाय तोकिएको छ. अन्य जलनका घटनामा भने घरेलु हिंसा कसुर र सजाय ऐन 2066, प्रमाण ऐन 2031, ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063, अपराध पीड़ित संरक्षण ऐन 2075, न्याय प्रशासन ऐन 2073 आकर्षित हुन्छन्. एसिडले जलाउँदा एउटा सजाय र आगो वा अन्य माध्यमबाट जलाउँदा अर्को सजाय हुने भएकाले कानून विभेदकारी रहेको अधिकार कर्मीहरूले तर्क गर्दै आइरहेका छन्. 2077 भदौमा काठमाडौँमा दुई युवतीमाथि भएको एसिड आक्रमणले जलन सम्बन्धी घटनालाई थप उजागर गर्यो. घटना पश्चात तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2078 जारी भयो. सोही अध्यादेशलाई संघीय संसदले 2079 तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन पारित गर्यो. यसले अध्यादेशका अधिकांश व्यवस्थालाई स्थायी कानूनी आधार दियो. तेजाब उत्पादन, आयात, बिक्री, वितरण वा पैठारी गर्नेलाई 50,000-1,00,000 रूपियाँसम्म जरिवाना र 3 महिनादेखि 1 वर्षसम्म कैद हुने व्यवस्था गरेको छ. त्यस्तै अनुमति प्राप्त व्यक्तिले तोकिएको शर्त पालना नगरे 10,000-50,000 रूपियाँसम्म जरिवाना वा 1 महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ. लेबल बिना प्याकेजिङ गरे 50,000-1,00,000 रूपियाँसम्म जरिवाना वा 3 महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ. कानून विपरीत बिक्री, वितरण, प्रदर्शन वा विसर्जन गरे 10,000-40,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान ऐनमा उल्लेख छ. तर बहस त्यहाँ रोकिएन. कानूनमा जलनको स्पष्ट र वृहत परिभाषा उल्लेख छैन. कानून मुख्यतया एसिड आक्रमणमा केन्द्रित रहेकाले आगो, मट्टीतेल, पेट्रोल, तातो पानी, बिजुलीको झड्का वा अन्य माध्यमबाट हुने जलनजन्य अपराधका घटनामा पीड़ितले क्षतिपूर्ति पाउँदैनन् भने दोषी उम्कने सम्भावना रहन्छ. के एसिड मात्रै जलनको कारण हो? आगो लगाएर, ज्वलनशील पदार्थ प्रयोग गरेर, तातो पदार्थ खराएर वा अन्य माध्यमबाट गरिने जलनजन्य हिंसाको अवस्था के हुन्छ? यिनै प्रश्नको उत्तर खोज्दै 2081 राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी बिन्दव आसिनी कंसाकार सहित तत्कालीन 14 सांसदले मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धी एकीकृत कानूनी व्यवस्था गर्न बनेको गैर सरकारी विधेयक 2081 संसद सचिवालयमा दर्ता गराएका थिए. तर जेएनजी आन्दोलनपछि संसद नै विघटन भएपछि विधेयक नै निष्क्रिय भयो. कंसाकारले व्यक्तिगत पीड़ा र अनुभवका आधारमा विधेयक दर्ता गरिएको बताइन्. उनले भनिन्, नेपालमा जलनको विषयलाई अझै पनि पूर्ण रूपमा गम्भीरतापूर्वक लिएको छैन. एसिड आक्रमणको कानून बनेको छ, तर जलनका अन्य धेरै स्वरूप अझै कानूनी रूपमा पर्याप्त सम्बोधन भएका छैनन्. उनका अनुसार जलन पीड़ितले अस्पतालमा भोग्ने समस्या, आर्थिक अभाव, दीर्घकालीन उपचार, पुनस्थापना र सामाजिक विभेदलाई राज्यले पर्याप्त रूपमा सम्बोधन गर्न सकेको छैन. घटना भएको दिनदेखि नै पीड़ितको संघर्ष शुरू हुने उपचार खर्च, प्लास्टिक सर्जरी, पुनः उपचार, मानसिक स्वास्थ्य, पढ़ाई, रोजगारी, सामाजिक सम्बन्ध सबै प्रभावित हुने गरेको भए पनि कानूनले अझै पनि त्यसलाई समग्र रूपमा हेर्न नसकेको उनको भनाई छ। बर्न भायलेन्स सर्भाइभर्स नेपालकी कार्यकारी निर्देशक प्रतीक्षा गिरीले जलन र एसिड आक्रमणका पीड़ित बीच कानूनी सजायको व्यवस्थामै विभेद रहेको बताइन्। उनका अनुसार एउटै प्रकृतिको हिंसाबाट गम्भीर जलन भए पनि एसिड आक्रमणका घटनामा कड़ा सजायको व्यवस्था छ भने अन्य माध्यमबाट हुने जलनका घटनालाई घरेलु हिंसा वा अन्य कानूनी व्यवस्था अन्तर्गत हेर्ने गरिन्छ। क्षतिपूर्ति समेत अंगभंगका आधारमा निर्धारण हुनु न्यायोचित नरहेको उनले बताइन्। एसिडले जलाए पनि, पेट्रोल वा मटीतेल खनाएर जलाए पनि वा अन्य कुनै माध्यमबाट जलाए पनि पीड़ितले भोग्ने पीड़ा उस्तै हुन्छ, तर कानूनले फरक फरक व्यवहार गरेको छ जुन विभेदकारी छ। उनले भनिन्, जलन पीड़ितले समयमै उपचार नपाउने, न्याय प्राप्त गर्न कठिनाई हुने समस्या छन्, तर सरकारले तिनलाई सम्बोधन गर्न सकेको छैन। तेजाब र अन्य जलनजन्य अपराधबीच सजायमा रहेको असमानता हटाउन विद्यालय तहबाटै जलन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, जलन पीड़ितको सामाजिक पुनस्थापनालाई प्रभावकारी बनाउने, विद्युत, एलपी ग्यास तथा हिंसाजन्य जलनका घटनाको रोकथामका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने र भवन निर्माणमा अग्नि सुरक्षा मापदण्ड अनिवार्य गरी नियमित अनुगमन गर्ने लगायतका सुझाव सरकारलाई दिएको उनले बताइन्। त्यस्तै अधिवक्ता शशी बस्नेतले जलन सम्बन्धी विद्यमान कानूनी व्यवस्था अपूर्ण रहेको भन्दै जलनजन्य अपराधलाई समेट्न विशेष ऐन आवश्यक रहेको बताइन्। एसिड आक्रमण र अन्य माध्यमबाट हुने जलनका घटनामा सजायमा समेत असमानता रहेको बस्नेतले बताइन्। उनले भनिन्, जलन पीड़ितका लागि उपचार, क्षतिपूर्ति, राहत र पुनस्थापना सम्बन्धी स्पष्ट कानूनी व्यवस्था नभएको तथा ग्यास विस्फोट वा विद्युतीय लापरवाहीबाट हुने घटनामा संस्थागत उत्तरदायित्व समेत अस्पष्ट छ। कानूनमा प्रयोग गरिएका कुरूप जस्ता शब्दले पीड़ितलाई थप मानसिक असर पार्ने भएकाले त्यसमा पनि संशोधन आवश्यक देखिन्छ। जलन सम्बन्धी कानूनको विशेष स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मातहतमा हुनाले मन्त्रालयले जलनका घटनालाई मध्यनजर गर्दै अस्पतालमा बर्न युनिट विस्तार गर्दै लगिएको, तर कानून संशोधन र जलनका कानूनलाई एकीकृत गर्नलाई छलफल भइरहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताए। उनका अनुसार अहिले कानूनको पाटोमा छलफल हुँदैछ, निर्णय भएपछि मात्रै भन्न सकिने अवस्था छ।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ। फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
1: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजनेयर टिभी थपाउनुहोस् टाउन पार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
0: सधैँ लागु हुनेछन्।
2: डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ ट्रेन, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हालिस।
2: विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 निर्धारण गरिएको राजस्व लक्ष्यको 85.52% मात्र संकलन गर्न सकेको छ। यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व असुलीको प्रतिशतमा सुधार देखिएको छ। प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि 41,34,00,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। त्यसमध्ये 35,36,00,00,000 रूपियाँ राजस्व असुल भएको हो। अघिल्लो आर्थिक वर्ष 2081-82 विराटनगर भन्सारले लक्ष्यको 80.51% राजस्व मात्र संकलन गरेको थियो। यस आधारमा चालू वर्षको असुली दर 5.01% बिन्दुले बढ़ेको देखिन्छ, तर लक्ष्यको करिब 6 अर्ब रूपियाँ बराबर राजस्व संकलन हुन नसक्दा निर्धारित लक्ष्य भने पूरा हुन सकेन। लक्ष्यको तुलनामा असुलीमा सुधार आए पनि राजस्व संकलन अझ प्रभावकारी बन्न सकेको देखिँदैन। राजस्व संकलनका वृद्धिका लागि आयात निर्यात गतिविधि, व्यापारिक वातावरण तथा भन्सार प्रशासनको कार्यक्षमतामा थप सुधारको खाँचो रहेको सरकारवालाले बताएका छन्।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2020 राष्ट्रपति निर्वाचनमा धाँधली भएको दावी दोहोर्याएका छन्। यसपटक उनले चीनको षड्यन्त्रका कारण आफू पराजित भएको दावी गरेका हुन्। बिहिबार राति टेलिभिजन मार्फत गरिएको एक विशेष सम्बोधनमा ट्रम्पले भर्खरै सार्वजनिक गरिएका गोप्य दस्तावेजहरूले विदेशी हस्तक्षेपको पुष्टि गरेको दावी गरे। यद्यपि अमेरिकी गुप्तचर निकायहरूले यसअघि नै यस्तो कुनै हस्तक्षेप नभएको निष्कर्ष सार्वजनिक गरेका थिए। चीनले वर्षौं लगाएर 22 करोड़ अमेरिकी मतदाताको व्यक्तिगत विवरण अवैध रूपमा संकलन गरेको आरोप ट्रम्पले लगाए। चीनले 2018 मध्यावधि चुनाव र 2020 राष्ट्रपति निर्वाचनमा रिपब्लिकनहरूलाई हराउन र आफ्नो छवि बिगार्न हस्तक्षेप गरेको उनको आरोप छ। सन् 2020 चुनावमा धाँधली गरेको दावी गर्दै ट्रम्पले मतदाता परिचय पत्र सम्बन्धी कड़ा कानून पारित गराउन लागि परेका छन्। यो कानूनले मतदातामाथि कड़ा परिचय पत्र नियम लागू गर्ने र निर्वाचनमा संघीय सरकारको हस्तक्षेप बढ़ाउने उद्देश्य राखेको छ। तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदन सिनेटमा विपक्षी डेमोक्रेटिक पार्टीका सिनेटहरूको विरोधका कारण यो विधेयक रोकिएको छ। यता वाशिङटन स्थित चीनिया दूतावासका प्रवक्ता लियु चाङले ट्रम्पका आरोपहरूको कड़ा प्रतिवाद गरेका छन्। चीनले कसैको मामिलामा हस्तक्षेप नगर्ने उनले बताए। अमेरिकी चुनाव अमेरिकाको आन्तरिक मामिला हो र यसको नतिजा अमेरिकी जनताको भोटबाट निर्धारण हुन्छ। चाङले भने चीनले कहिल्यै पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेका छैनन् र भविष्यमा पनि गर्ने छैन। डेमोक्रेटिक पार्टीका सिनेटर मार्क वार्नरले ट्रम्पका भनाइहरू पूर्णत झूठो रहेको प्रतिक्रिया दिएका छन्। ट्रम्पले आफ्नो राजनैतिक उद्देश्यका लागि पुरानै र पटक पटक खारेज भइसकेका दावीहरू दोहोर्याइरहेको उनको भनाइ छ।
3: खेलकुद समाचारको साथमा
6: एलजी लाइफ्स गुड।
2: इंग्ल्याण्डले विश्वकप 2026 फ्रान्सलाई 6-4 अन्तरले पराजित गरेसँगै तेस्रो स्थान हासिल गरेको छ। विश्वकपमा इंग्ल्याण्डले तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो। फ्रान्सका लागि कप्तान किलियन एम्बापेले 2 गरे र उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाड़ीको सूचीमा शीर्ष स्थानमा रहेका छन्। एम्बापेको यो 10 हो र उनले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन्। यससँगै उनी गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्याशी भएका छन्। मेसीले 8 गरेका छन्। विश्वकप इतिहासमै एम्बापेले गरेको गोल संख्या 22 पुगेको छ र उनी सबैभन्दा बढ़ी गोल गर्ने खेलाड़ी पनि भएका छन्। यसैबीच विश्वकप फुटबलको उपाधि भिडन्त आज राति स्पेन र अर्जेन्टिना भिड्ने भएका छन्। अमेरिकाको न्यू जर्सीमा 2 टोली बीच हुने खेल नेपाली समय अनुसार पाउने 1 हुनेछ।
5: अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाड़ी र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभाग कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 28 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:13 भयो भने सूर्यास्त भने साँझ 7:03 हुनेछ।
2: अवस्थाकान्ति ओडारी अहिलेलाई यति नै, बिहान 9:00 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।
7: Red Bull.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160655553 र 98423180।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320। रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98615-39444
6: र 0295-90155।
7: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52-504, 98421-26-987 र 98520-51-906।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 9843447262,
11: 9810555585
13: र व्हाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741 47।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खुल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 98422267।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520 29 47, 99000906062।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98606940
4: र 98192375।
9: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा

0: ইউ এনসি গণেশ শর্মিলা পবিত্রা চন্দ্র অনুষা লুকুরাজ সুমিত্রা মেঘনাথ রীতা গজেন্দ্র সীতা চন্দ্র সঙ্গীতা চিরঞ্জীবী রজিতা মণি নীতা সুরেন্দ্র বিনুষা সদিচ্ছা সমীক্ষা নিশা কৃতি পুনম ভোগ বাহাদুর আলী কার্যক্রম বারৌ পুণ্যতিথি তথা পিত্র প্রসাদ গ্রহণ মিতি 2083 সাল শ্রাবণ 8 গতি স্থান ভোজপুর জেলা সরানন্দ নগরপালিকা 5 ঔপটারি সুকান্ত পরিবার গোপ বাহাদুর মগর তথা সম্পূর্ণ মগর পরিবার ভোজপুর সরানন্দ নগরপালিকা 5 ঔপটারি
1: नमस्कार वडाध्यक्षज्यू
2: नमस्ते नमस्ते के बताउनु भएको
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: त्यस्तो के कुरा थियो
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो
9: आयो सबको घर घरमा
10: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
11: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842578041 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ
14: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7

0: नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98615-39444
3: र 0295901055।
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै छाउबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साप्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
6: सम्पर्क 0294-40-0084 र 98-40-45-827।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
12: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानतारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26987 र 98-520-51906।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
10: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्साता सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
12: विशेष गरी मिथुन राशिमा रहेका छन् भने बृहस्पति कर्क राशिमा छन्, शुक्र सिंह राशिमा रहेका छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनले के भन्छन्, तपाईँको ग्रहको हिसाबमा राशिफल कसरी अगाडि बढ़िरहेको हुन्छ भन्ने कुरामा तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि राम्रो दिन छ, अवस्थाहरू एकदम सकारात्मक छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट राम्रो रहने हालका योगहरू छन् भने काममा सकारात्मक ऊर्जा प्राप्त राशिमा संकेत छ। वृष राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्तको लागि योग रहेको छ। लामो दूरको यात्राहरूमा सहज हुन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट संकेत देख्न सकिने योग छ। मिथुन राशि हुनेको लागि आजको दिनमा ग्रहबाट हेर्दा चौथो चन्द्रमा स्वास्थ्यमा समस्या, छातीको रोगले ग्रस्त गराउन सक्ला, खोकीहरूको समस्या बढ़ी वृद्धि रहेको युग देख्न सकिन्छ भने बाह्रौं मंगल छन्। जग्गा सम्बन्धीको काममा भने धोका मिल्नेछ। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका थाकेका कामहरूबाट सकारात्मक ऊर्जाको लागि दिन शुभ छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा आजको दिनबाट तपाईँलाई धेरै कुरामा सहज हुनेछ। पराक्रम सँगसँगै धार्मिक कृत्यमा पनि मन जानेछ। धनस्थानमा चन्द्रमा धनको वृद्धि, तथापि राहु सातौं भएकाले पत्नीसँगको प्रेमसँगको सम्बन्धमा भने केही गडबडी हुने खालका योगहरू देख्न सकिन्छ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा लामो दूरको यात्राहरूमा पनि सहज हुने योग राशिमा संकेत छ। तपाईँको लागि सकारात्मक ऊर्जा धेरै राम्रो रहेको छ भने मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। लामो दूरको यात्राहरूमा सहज हुन्छ। मन तपाईँको लागि प्रसन्न रहनेछ। काममा सकारात्मक ऊर्जा आजको कन्या राशिमा संकेत देखिए तापनि आज भने धैर्य धारण गर्न सके। आज अझ धेरै इज्जत पनि प्राप्त गर्न सक्ने युग रहेको छ।
13: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
14: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
13: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
13: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453-97658, 98142-73601।
14: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
12: तपाईँको लागि दिनमा सकारात्मक ऊर्जा छ। लामदूरको यात्राहरूमा सहज हुन्छ। मन प्रसन्न रहने योग छ। कार्यक्षमता निकै वृद्धि रहनेछ, तर बाह्रौं चन्द्रमाले खर्च भने अनावश्यक वृद्धि रहेको योग देखिन्छ। वृश्चिक राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग छ। लामो दूरको यात्राहरूबाट पनि सकारात्मक ऊर्जाको साथसाथमा लामो दूरको यात्रामा सहज हुने खालको योग छ। धनुराज हुनेको लागि मान सम्मानमा वृद्धि आँटेका ताकेका कामबाट सकारात्मक ऊर्जा प्राप्तको योग रहेको छ भने आजको दिनमा सकारात्मक तपाईँको ग्रहमा देख्न सकिएको छ। तेस्रो राहुले दाजुभाइसँग भने मनमुटा वृद्धि रहला, अन्य साथीभाइसँग भने निकै राम्रो योगहरू ग्रहमा संकेत छ। मकर राशिको लागि भने आजको दिन तपाईँको लागि सुखद बन्दै जाने युग रहेको छ। लामो दूरको यात्राहरू पनि सहज हुन्छ। मनमा भने हर्ष उल्लास आउने युगहरू आजको राशिबाट संकेत मकर राशिलाई देख्न सकिन्छ। कुम्भ राशिको लागि आजको दिनमा नयाँ कामहरूमा निकै प्रसन्नता रहनेछ, तर यात्रा गर्दै हुनुहुन्छ भने चोटपटक भए रहन सक्छ। विशेष सावधानीका साथ अगाडि बढ्नु तपाईँको लागि राम्रो हुने खालको युग रहेको छ। मन अति रञ्जित नहोला। तपाईँले मनलाई आफ्नो आफूले आफूलाई सुधार गर्नको लागि आज ओम सम शनिश्चराय नमः मन्त्र जप गर्नु राम्रो हुन्छ। अन्त्यमा मीन राशिको लागि भने सातौं ग्रह चन्द्रमा छ। प्रेम प्रेमीको बीचमा सम्बन्ध सुधार रहला। वैवाहिक जीवनको राम्रो पाटो देख्न सकिन्छ। सकारात्मक ऊर्जा प्राप्त रहने युग छ भने दाजुभाइबाट पनि केही सहयोगको अपेक्षा गर्नु, विशेष गरी चाहिँ विपद लिङ्गहरूबाट पूर्ण रूपमा सहयोग प्राप्त राशिमा संकेत छ।
13: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
14: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
13: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
14: सम्पर्क
13: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9847597858 9162173761।
14: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
15: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
16: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
15: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
16: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम जतेश दर्पणको व्यवसायमा हामी छौं र तपाईसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं र हामी 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सिधा कुराकानी रहनेछ। यतिखेर हामीसँग कोही जिज्ञासु हुनुहुन्छ, आज हामी तपाईँलाई अर्को कुरो भनौं, रेडियोबाट साउनको बारेमा कुन दिनदेखि व्रत बस्ने धेरैले प्रश्न गर्नुभएको छ क्या। यो साउनको सोमबार चाहिँ अब आउने जुन 11 गतेबाट के अरे 4 गतेबाट हो कि भोलिदेखि हो कि अरू बेला हो भन्ने कुराको धेरैको मनमा जिज्ञासा छ। आज यसको कुरामा तपाईँलाई छलङ्ग पार्नेछु, यसको लागि भने कार्यक्रम ध्यान दिएर सुन्नुहोला। कोही जिज्ञासा हुनुहुन्छ अहिले, उहाँलाई स्वागत गर्छु। पहिले राधे श्याम हजुर।
1: राधे राधे गुरु राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
1: म इलामको सूर्योदय नगरपालिका गोगने भन्ने ठाउँबाट बोल्दैछु गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
1: रेडियो फिक्कलबाट गुरु।
0: अहिले रेडियो फिक्कलमा कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो छोराको बारेमा गुरु।
0: हो
1: हजुर,
0: भन्नु त। साल महिना गते समय
1: 2069 साल जेठ 14 गते 69
0: सालको जेठ महिनाको 14 गते के बार परेको थियो?
1: आइतबार।
0: कति बजे?
1: बिहान 6:04 गुरु बिहानको।
0: लु भन्नु त, साल महिना गते समय
1: 2069 साल जेठ 14 गते आइतबार बिहान 6:04।
0: मैले भनेको तपाईँको के बारको राति के बारको बिहान फेरि भन्नु न भन्नु खोजे मैले। दुईटा बार के?
1: हजुर,
0: दुईटा बार भन्नु न। दुईटा बार,
1: दुईटा बार भनेको आइतबार शनिबारको होइन, आइतबारको बिहान हो गुरु। आइतबारको बिहान
0: शनिबारको राति आइतबारको बिहान हो कि होइन भन्नु खोजे?
1: होइन होइन, आइतबारकै बिहान जी 6:04।
0: कुन जिल्लामा जन्मे मान्छे?
1: इलाम, इलाम जिल्लामै हो गुरु।
0: इलाम जिल्लामा। अब तपाईँको यो 14 गते बिहान 6:04 जन्म, राशिको नाम अश्लेषाको दोस्रो पावमा डुबाट नाम आउँछ, डुल कुमार कर्कट राशि हुन्छ, लग्नमा मिथुन लग्न देख्न सकियो। राम्रो छ चिना, भाग्यमानी छ। छोराको चिनामा कालसर्पको युग परेको रहेछ, कालसर्पको शान्ति गराउनु, अलि राति कहिलेकाहीँ झस्किने बोल्ने होइन, बर बराउने खालका स्वप्नाहरू हुन सक्छन्। चौथोमा राहु छ, आमालाई रोगी बनाउँछ। यतिखेरको अवस्थामा ग्रह त्यस्तो अशुभ छैन। सामान्यतया शान्तिहरू गर्दै पूजापाठ गर्दै गर्नुहोला। 14-15 वर्षको उमेरमा यतिखेर उल्का भन्ने ग्रह सही सामान्य भयो, आमालाई रोगी बनाउँछ। गुरु चन्द्र योग, सूर्य ग्रहण युगको शान्तिहरू गर्नु, महामृत्युञ्जयको जप गराउनु, कालसर्पको युगको जप गराउनु है
1: हजुर गुरु।
0: ग्रहका रत्नहरू अनिखेर चाहिँ नागपाश यन्त्रहरू धारण गर्नु, सुनको सर्प बनाएर पूरा रूपमा विधि गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: यो चाहिँ कहिले कुन महिनामा गर्नुपर्छ कि जुनै महिनामा गर्नु?
0: सबैभन्दा राम्रो नागपञ्चमी भ्याएर पाए त्यहाँ गर्नु, सबै गुरुहरूले भ्याउन गाह्रो हुन्छ नागपञ्चमीमा होइन
1: हजुर,
0: नभए अरू कुनै पञ्चमीमा गर्दा पनि हुन्छ।
1: अनि घरको वास्तुहरू कस्तो छ गुरु?
0: वास्तुहरूको लागि पूर्व उत्तरमा फोहोर छ, घरमा रोगी मान्छे, औषधि मूलमा धनखर्च भइरहन्छ
1: हजुर। अनि गुरु यो अब यसको पढाइमा कस्तो होला?
0: पढाइको लागि ठिकै छ, नराम्रो छैन
1: हजुर। अनि घरको आमालाई चाहिँ के यसको ग्रह दशाले नै अलिक रोगी बनाउँछ?
0: रोगी बनाउँछ हजुर।
1: गुरु अनि अब यसको यो शान्ति गर्दाखेरि के जाति हुन्छ? अब यसको यो काल सर्प योगहरूको योहरू गर्दाखेरि आमालाई पनि अलिक हुन्छ गुरु?
0: यस्तो छ, छोराबाट हुने कुराहरूमा केही कुरामा कन्ट्रोल हुन्छ, आमाकै हेर्न पाए झन् राम्रो हुन्छ, नभए पनि केही न केही गर्नु धेरै कुरामा राम्रो हुन्छ।
1: हुन्छ गुरु, राधे राधे।
0: राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौं र तपाईसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौं। लामो समयदेखि भूत भविष्य अनि वर्तमान समृद्धिको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। श्रावणको महिना अब तपाईँहरूलाई के हिसाबमा बुझ्नु पर्यो भने श्रावण महिना सौरमान अनुसार अहिले शुरू भइसकेको छ। आज साउनको 3 गते आइतबार हो, भोलि साउनको 1 सोमबार सौरमान अनुसार। अब यो सौरमान अनुसार पनि व्रत लिन्छन्, चन्द्रमान अनुसारको व्रत छ, त्यो फलिफापयुक्त हुन्छ। श्रावण महिनाको कृष्ण पक्षको 1 सोमबार, साउनको 18 गते सोमबार परेको छ एउटा, अर्को 25 गते परेको छ, अर्को श्रावणको शुक्ल पक्षमा भदौको 1 गते परेको छ र भदौको 8 गते परेको छ। 4 व्रत चन्द्रमान अनुसार साउनमा पर्छ भने, अब सौरमान अनुसार के भइदियो भने, अब सौरमान अनुसार चाहिँ भोलि 4 गते सोमबार परेको छ, अनि 11 गते सोमबार परेको छ, अनि 18 गते सोमबार परेको छ, 25 गते सोमबार परेको छ, अनि 33 छ। भदौको 1 गते त फेरि नलिने होला फेरि तपाईँहरू, होइन? तर वास्तविक भदौ महिनाको 8 गते सोमबारसम्म वास्तविक श्रावण महिनाको शुक्ल पक्ष पर्छ। पक्ष अनुसार चन्द्रमान अनुसार व्रत उपासनाहरू गर्दा अझ धेरै फल मिल्छ भन्ने साक्ष्य प्रमाणहरू पनि छन्। अब तर मान्छेलाई यो के हुन्छ भने, मान्छेलाई भ्रम भइरहेको छ, तपाईँहरू भोलिबाटै बस्नुहोस् तर फेरि व्रतको साङ्गे चाहिँ तपाईँहरूले 25 गते सोमबार गर्नुहुन्छ। म भन्छु भदौको 8 गतेसम्म बसेको झन राम्रो हुन्छ। चन्द्रमान अनुसार वास्तविक साउन सकिने जनै पूर्णिमा बाटो हो क्या, यसरी बुझ्नु फेरि। किनभने अब त्यो बार चाहिँ यता सौरमान अनुसार हेर्ने, अनि भन्ने बेला चाहिँ अनि भदौको 12 गतेको पूर्णिमालाई चाहिँ साउने पूर्णिमा भन्न पाइन्छ? जनी पूर्णिमा त साउनमा आउँछ, होइन? साउनको पूर्णिमालाई के भनिन्छ? जनी पूर्णिमा भनिन्छ। फेरि भदौमा पर त भन्दाखेरि सौरमान अनुसार भन्दा चन्द्रमान अनुसार व्रत बसेको राम्रो हुन्छ। अब यो हामीले मैले मात्रै बोलेर पेलिने खालको कुरा होइन, संसारमै अब ए साउन मेलाहरू 1 गतेदेखि भयंकर शिवको उपासना आइसक्यो। ए अहिले ठाउँ ठाउँमा चाहिँ बोलबमको वस्त्रहरू धारण गर्ने, भोलिदेखि यो पानी पानीमा राम राम राम कति मान्छे आउनुहुन्छ भिद्दै भिद्दै, होइन? तर वास्तविक त्यो बोलबम लेखेको वस्त्र धारण, ओम नम शिवा लेखेको वस्त्र धारण जुन काटिएको हुन्छ भने त्यसलाई ठूलो दोष लाग्छ हजुर। वास्तविक भगवान त्यहाँ शरीरमा आउनु पर्यो भने त्यो लेखेको शब्दमा पनि आउनुहुन्छ, त्यही भएर त्यो काट्न हुँदैन, काटेको वस्त्रहरू धारण गर्न हुँदैन। ध्यान दिनु होला यस्तो कुरामा, है? हामी फेरि पनि भन्छु तपाईँलाई, नाग पञ्चमी कहिले आउँछ भन्दा श्रावणको शुक्ल पक्ष भनेको साउनमा हो नि त, यसपालि भदौको 1 गते परेको छ। अब सौरमान अनुसार त भदौमा परो भन्न पाइयो, तर नाग पञ्चमी पनि यसपालि के छ, श्रावण महिनाको शुक्ल पक्षमै हुन्छ, सधैँभरि त्यही हुने हो। तपाईँहरू कहिले काहीँ कार्तिक महिनामा दशैं परो भन्नुहुन्छ, होइन? वास्तविक अश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिलाई नै दशैं भनिन्छ। कहिल्यै पनि भले कार्तिकको चाहिँ तपाईँको अन्तिमै होस्, त के हुन्छ, असोजको शुक्ल पक्ष हुन्छ, दशमी हुन्छ। त्यसो भएको हुँदा तपाईँहरूले सोमबारे व्रतम कार्यम श्रावणे वै यथाविधि सक्ते नो पोषणम कार्यम अथवा निशि भोजनम आहा अपुत्रो लभते पुत्रम निर्धनो धनमान भवेद अविद्यो लभते विद्याम इति धर्म विदु विदु। सबै कुराको प्राप्ति हुन्छ सोमबारको व्रत बस्यो भने, तर श्रावण वै यथाविधि सोमबारे व्रतम कार्यम सोमबारको व्रत यसरी गर्नु, श्रावण वै यथाविधि श्रावणी महिमाको अनुसार गर्नु, सक्ते नो पोषणम कार्यम अथवा निशि भोजनम उपासना गर्नु, सक्दैन भने रात्रिमा चाहिँ भोजन नगर्नु है, साउनमा भन्छ, साग नखानु भन्छ साउनमा, धेरै कुराहरू छन्। अब अर्को कुरा के हुन्छ भने सिंह कर्कटयोर मध्ये सर्वानद्यो रजस्वला तासु न कुर्वन्ती वर्धयित्वा समुद्रगाः। सिंह कर्कटयो मध्ये कर्कटको महिना र सिंहको महिनाको बीचमा सर्वा नद्य रजस्वलाः, साउन अन्तिम र भदौ लाग्नुभन्दा पहिले यो बीचको जुन हुन्छ त्यो बेला चाहिँ रजस्वला हुन्छन् रे, गंगाहरू पनि रजस्वला हुन्छन्, त्यो बेला स्नान गर्न हुँदैन भन्छ शास्त्रलाई। फेरि त्यसो भएको त अब यो श्रावण कसलाई लिने, त्यसै भर पर्छ। तपाईँहरूले चाहिँ एकदम बुझ्नु जरुरी छ। अब तपाईँहरूलाई मनले कुरा के भन्छ अरे बुझ्दैन क्या, ओल्लो घरको पल्लो घरका सब भोलिदेखि मन्दिर जान्छन्, तपाईँलाई मन जान किन रोक्थ्यो र मनले, जानुहोस् भोलिदेखि भोलि जानुहोस्। तर यो साउन महिनाभरि सौरमान अनुसार हेरे पनि यो महिनामा चाहिँ सकभर बेलुकामा भोजन नगर्ने, सोमबार मात्र होइन क्या अरू बेला पनि साग नखाने, भगवानको सेवा दिनदिनै गर्ने, गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यसपालिको पर्वहरू मैले तपाईँलाई थोरै जानकारी गराइसकेको छु, अब कोही जिज्ञासु हुनुहुन्छ म उहाँसँग प्रत्यक्ष कुराकानी गर्ने प्रयासमा छु। राधे राधे हजुर।
2: राधे राधे हजुर। राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर यतिखेर?
2: म हजुर म स्याङ्जा जिल्लादेखि बोल्दैछु गुरु।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: म यो स्याङ्जाको कालीगण्डकी गाउँपालिका मोती एफएमबाट बोल्दैछु।
0: तपाईँको घर चाहिँ कहाँ पर्छ?
2: मेरो घर जलाङ नगरपालिका वार्ड नम्बर 4 मोती चौरदेखि बोल्दैछु गुरु।
0: कसको बारेमा हेर्ने अहिले?
2: म मेरो छोराको बारेमा हो गुरुजी।
0: भन्नु त, साल महिना गते समय?
2: मेरो 2058 साल साउन महिनाको 15 गते।
0: 58 सालको साउन महिनाको
2: 15 गते।
0: 15 गते
2: बुधबार।
0: बुधबार
2: रातिको 9:19।
0: 58 सालको साउनको कति गते अरे?
2: 15 गते।
0: ल, तपाईँले भनेको मिलेन है, साउनको 58 सालको साउनको 15 गते बुधबार परेको छैन ल। अहिले छुट्यौं। राधे राधे, सल्लाह भरि गरौंला। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौं। यतिखेर दार्चुला जिल्लाबाट एउटा खबर आएको छ, 15 दिन रेडियोमा केही प्राविधिक समस्या आएर आज 15 दिन पछाडि चाहिँ रेडियो लिपुलेक बजिरहेको भन्ने खबर आएको छ मलाई दार्चुला जिल्लाको रेडियो लिपुलेकबाट। कसले कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर, कार्यक्रम आएको छ धेरै दिनपछि आयो, अबदेखि निरन्तर रहन्छ। अलिकति पहाड़ी क्षेत्रमा चट्याङको बाढ़ीको होइन पानीको समस्याले गर्दा रेडियो कहिलेकाहीँ समस्यामा पर्न सक्छ, त्यसो भएको हुँदा तपाईँहरूले ध्यान दिनुहोला। अर्को एउटा कुरा के छ भने हामी नेपालभरमा बजिरहेका छौं, हामी साउन महिना लागिसकेको छ, अब हामी साउनको 10-11 गते कहाँ कहाँ जाने भनेर हाम्रो सल्लाह हुँदैछ, फोन कहाँबाट धेरै आउँछ भनेर हामीले ठाम दिएका छौं। यतिखेर तनहुँबाट पावर एफएम र छिमकेश्वर एफएम सुन्दै हुनुहुन्छ। हामी डुम्रे आउँदाखेरि को को आउन पाउनुहुन्छ भेट्न, खबर गर्नुहोला, हामी आउने तयारीमा छौं। तपाईँहरूले बोलाउनु भयो भने कम्तीमा पनि तपाईँहरूले 20-25-30 जनाको फोन आयो भने हामी यहाँबाट सम्पर्क गर्नेछौ, तपाईँको ठाउँमा आउँछौ भनेर। एउटा डुम्रे भयो। अरूको बर्दीवासमा रेडियोबाट कार्यक्रम बजिरहेको छ भने तपाईँ त्यहाँ पनि सुनिरहनु भएको छ, गुरु आए त हेर्नुहुन्थ्यो नि, चिना छोराको पनि चिना बनाउनुहुन्थ्यो भन्ने भयो भने त्यहाँ पनि सम्पर्क गर्नुहोला। र सिन्धुलीमा रेडियो विजय किल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीलाई त्यहाँबाट पनि सिन्धुली बजारमा आउनु पर्यो, सिन्धुलीगढीमा आउनु पर्यो भन्नुभयो भने हामी त्यहाँ पनि आउन तयारी छौँ। त्यसो भएको हुँदा तपाईँहरूले विशेष ध्यान दिनुहोला है, हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामीलाई रेडियो बर्दिवासबाट केही दिन रेडियो यताउता सार्नाले रेडियो स्थानान्तरण गर्दा केही समस्या आएको भन्ने खबर आइरहेको छ, उहाँलाई पनि विशेष जानकारीको लागि धन्यवाद दिन चाहन्छु। हामीसँग तपाईँहरू जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कहाँ आउनु, हामी यो बेला अलिक पहाड़तिर जान अलिक मन लागेन होइन, आजभोलि बर्खा छ बढी, अनि हामी फेरि भदौको पहिलो हप्ता दोस्रो हप्तातिर हामी दिङ्ला जाने कि भन्ने कुरो पनि हुँदैछ। तपाईँहरूले बोलाउनु भयो भने दिङ्लाबाट धेरै फोन आयो भने अथवा पाँच थर फिदिम पनि जाने कि भन्ने कुरा पनि हुँदैछ। पाँच थर फिदिम जाँदाखेरि दमक पनि पुगिन्छ कि जस्तो छ, भन्न खोजेको हामी तपाईँले बोलाउनु भयो भने हामी तपाईँ घरसम्म गाउँसम्म आउने हो। कम्तीमा तपाईँहरूले फोन गर्नुहोला, कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई भेट्न मन लागेको छ भने खबर गर्नुभयो भने भइहाल्छ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? लिम्सुङबुङ गाउँपालिकाबाट देविका पोखरेल। देविका कुमाई पोखरेल हो?
3: हजुर हजुर, पोखरेल कुमाई।
0: पोखरेल कुमाई, पोखरेल कुमाई बरा के अरे लिम्चुङबुङ तीन नम्बरबाट होइन?
3: हजुर हजुर।
0: रेडियो खोटाङ सुन्नुहुन्छ होला?
3: हजुर खोटाङ।
0: कार्यक्रम किन आएन हो भन्न खुब गुनासो गर्नुहुन्थ्यो होइन?
3: हो नि।
0: आज चाहिँ आइरहेको छ कार्यक्रम? गडेङगुडुङ गर्छ के गर्ने, रेडियो चाहिँ बजेन भने कार्यक्रम नआउला, तर रेडियो बजे बेला कार्यक्रम आउँछ क्या है?
3: राष्ट्रिय
0: ए 8 बजे पनि राष्ट्रिय गान बस्छ रेडियो खोटाङ न?
3: बस्छ कहिले काहीँ कार्यक्रम यो 8 बजेदेखि वचन कहिले काहीँ राष्ट्रिय गान पनि बस्छ, तर अस्ति यो धेरै दिन बन्द भएपछि चाहिँ त्यसपछि चाहिँ छैन।
0: अहिले जस कार्यक्रम सुन्न पाइहाल्छ होइन पञ्चाङ्गहरू। कार्यक्रम कति बजीदेखि आउँछ? 8 बजेदेखि आउँछ कि अलि 2-3 मिनट ढिलो आउँछ?
3: होइन ठ्याक्कै 8 बजेदेखि
0: 8 बजे आउँछ होइन, इमान्दार हुनुहुन्छ नि त खोटाङ्गा जनता होइन, हाम्रा रेडियोका प्राविधिक साथीहरू असाध्यै इमान्दार हुनुहुन्छ, कार्यक्रम बेलैमा हाजिर हुन्छ। धेरैले गुनासो गर्नु छ अरे अन्य अन्य ठाउँबाट कार्यक्रम सुरुमा आएर भनेर, ठिक छ अहिले कार्यक्रममा आउनुभयो खुसी लाग्यो। लिम्सुङबुङ तिन बरा क्षेत्र होइन तपाईँको गाउँ के बरा पोखरी के भन्छ? बारा कि बरा? बारा भनेको चाहिँ उदयपुर पर्छ, बरा भनेको कता पर्छ? ए त्यही वारिपारी हो
3: हजुर, यता खोटाङ सिक्किम छेउछाउ पर्छ क्या
0: बरा क्षेत्र भनेको। ए त्यस्तो ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो तपाईँ बारा क्षेत्रबाट होइन, बारा मासखर्कबाट कति घन्टामा हिँडेर पुगिन्छ घर?
3: मासखर्कबाट त लाग्छ 2-3 घन्टा हिँड्नलाई त।

0: धेरै टाढा रहेछ. मैले म पनि गएको थिएँ नि अस्ति त्यो नयाँ वर्षको दिन गएको थिएँ, तर धेरै टाढा, यतै हाम्रोतिरै नजिक हो.
1: ए हो र, अनि हामी त
0: माछा यस्तो माछाबाट उता जान्छ, जाँदैको बाटो चाहिँ माछाबाट छुट्ने हो.
1: तेर्सो तेर्सो बाटो छ होइन?
0: हजुर,
1: साह्रै राम्रो ठाउँ छ.
0: तर माछा हजुर
1: भालेबासको कोही मान्छेलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न?
0: म त कोही नै चिन्दिन गुरु.
1: माछखर्क भालेबास, माछखर्क लिम्चुङबुङ पर होइन?
0: माछखर्क ठ्याक्कै त्यो बाटै छ, त्यही यारी खोला भन्छ, त्यहाँदेखि यता चाहिँ लिम्चुङबुङ हो, फेरि अलिक तल तल ताप्ली पर्छ, माथि माथि लिम्चुङबुङ, अनि ठ्याक्कै सीमा नै छ, खोला छ.
1: द्वारे भन्ज्याङदेखि यता चाहिँ उदयपुर गढी हो?
0: हजुर.
1: ए ल ठिक छ, ल अहिले कार्यक्रममा आउनु भयो, कसको बारेमा हेर्ने? ए अनि सुन्नु न, हजुरलाई सोधिहाले, यो बाराहातिर यो हिजो अस्ति लुतो फाल्ने कतिको चलन छ?
0: हाम्रोतिर त त्यो छैन गुरु, थाहै छैन.
1: हो तर यत्रो खलङ्गातिर त खुब, हजुरकोतिर त चरचरे भन्ने चिज पाइँदैन?
0: चरचरे त मासतिर लेखतिर यो के अरे
1: जाँते भन्दा तपाईँको चाहिँ अलि सुगम हो भन्न खोजेको, बारा भन्दा मिनासिका लेख हो चाहिँ?
0: हजुर लेख हो.
1: ए भनेपछि हजुरको चाहिँ तल त खोला छेउमा त्यस्तो तल टारतिर पर्छ घर हो?
0: हजुर.
1: ए ल ठिक छ, ल फेरि आजभोलि त चरचरेको त तेल पनि आउन थालेछ होइन?
0: यो निकाल्ने भनेको त खोइ यो हाम्रै गाउँपालिकाको लिम्चुङबुङ भन्ने फुलबाट निकाल्छ अरे, यो ठुलो औषधि अरे,
1: खुट्टामा दुखेको सब ठिक हुन्छ अरे भनेर मलाई पनि कसैले एकपल्ट दिनुभएको छ त्यहाँबाट. ल ठिक छ,
0: लिम्चुङबुङ फुल अरे.
1: हजुर अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्ने आज?
0: म चाहिँ छोरीको चिना पनि बनाइरहेको छ, त्यही पनि
1: फोन लाउन रहर लाग्यो है. आज है, आज भोलि फोन आउनै छोडेको छ नि त, सबैको फोन लाग्छ. लु भन्नु त, कति सालमा जन्मिनुभयो छोरी?
0: यस्तो होला अब के अरे वर्षा मास छ, यो कामको बेलामा त्यस्तै हाम्रोतिर नै यस्तै हो काम, अब धमाधम भइरहेको छ, त्यही भएर सबैजना.
1: अहिले के छ, रोपाई सकिएन त्यतातिर?
0: रोपाई त अस्ति नै सकिएको, अब यस्तै हो मकै के अरे अब कोदो रोपाई चल्छ.
1: ए धान रोपेपछि कोदो रोप्ने, अनि बेलुका घरमा आएर चाहिँ त्यो मकैको चाहिँ यस्तो नुङ्ग्याएर त्यसलाई गाँठो पारेर राख्ने होइन, त्यसलाई के भन्छ, झुत्रो के भन्छ, जुत्ता जुत्ता झुत्रो होइन जुत्ता. कतिको छ तपाईँकोतिर मकै? काम हुन्छ रातभरि काम हुन्छ अरे होइन पहाडतिर त?
0: यस्तो गुरु अहिले त अब सबैले यो जस्ता लगाएर घर यो माथि माथि त्यो माथिको तलातिर राख्छन्, अब यो प्राय झुटा बनाउने सबै हराइसकेको थियो यतातिर
1: है. तर वास्तविक हराउनु हुन्न थियो त्यो के अरे, कति थाङ्रा मकै भयो भन्ने हुन्थ्यो पहिले पहिले है, थाङ्रा हारेर पहिले पहिले छोडिदिन्थे अरे होइन? हो नि, पहिले पहिले थाङ्रा हेर्थे, आजभोलि चाहिँ जागिर हेर्छन्, देश विदेश हेर्छन्, पहिले थाङ्रा हेर्थे, बिघा हेर्थे, कति बिघा जग्गा छ भनेर हेर्थे होइन. ल धेरै बेर कुराकानी भयो, अरूले फेरि गाली गर्नुहुन्छ. लु भन्नु त, अहिले छोरीको साल महिना गते समय भनिहालौँ, ल हेरिहालौँ.
0: असोज महिनाको 26 गते
1: बुधबार
0: बिहानको 7:45
1: सात बजेर 45 मिनट बिहान उदयपुर लिम्चुङमा कि गायत्री दरबार
0: कटारी गर्नु
1: लिम्चुङमुङ हजुर भएको ठाउँबाट गाइघाट जान सजिलो कि कटारी जान सजिलो?
0: हामीले त गाइघाट जान सजिलो, कटारी त अलि घुमाउरो बाटो पर्छ.
1: छोरीलाई कार सर्प एक परेको छ, बुटी लगाइसक्नु भएको छ?
0: बुटी त परारकै साल लगाएको छ,
1: गुण लक्ष्मी नाम भनेको छु मैले, सायद चिना पनि मैले कोरेको होला होइन? गुणलक्ष्मी नाम होइन? मैले पूर्णिमाको दिन व्रत राख्दिनु छोरीलाई भनेर छु हो.
0: पूर्णिमाको त भन्नुभएको छैन त,
1: पूर्णिमाको दिन व्रत राख्नु भनेको छु मैले, अब तपाईँले बुझ्नु भएन होला. पूर्णिमाको व्रत बस्नु, चिसोबाट जोगाउनु भनेर चाहिँ साह्रै राम्री छ.

0: राम्रै हुन्छन्। तारसर प्रयोगले अलिकति यो छोरीको जन्म पश्चात बाबु आमाको कहिलेकाहीँ झगडा पर्न सक्छ, त्यो अब आफूले पनि ध्यान दिनु होला। अब कति कुराहरू आफूले पनि कति कुराहरू ठिकै छ सही पनि दिनुपर्छ क्या कति कुराहरू, होइन? राहु भन्ने ग्रह चलिरहेको छ, 20 वर्ष 6 महिना 23 दिनसम्म राहु छ। राहुको शान्तिहरू गर्ने, पूजापाठ गर्नेहरू सब ठिक छ। पढाइहरूमा राहुको सामान्य दोष लाग्छ, जति शान्ति गर्नुहुन्छ त्यति राम्रो हुन्छ, होइन? राहु राहु राहु सर्वनाशाय, राहुले सबै कुराको नाश गर्छ। राहुलाई विशेष गरी शान्तिहरू गर्ने, विशेष गरी पूजापाठ गर्ने, काल सर्पयोगको सुनको सर्प बनाएर पञ्चमीको दिनमा अब धेरै रिस उठ्न थाल्यो, पढाइमा धेरै कमजोरी भयो भने त पनि गरौँ, नभए त कवचहरू लगाएपछि धेरै कुरामा ठिक भएको छ। र पनि राहु हो, राहुमा कहिलेकाहीँ बच्चाहरू रिसालु हुन्छन्, सामान्य कुरा हो। तर साह्रै राम्रै छिन् छोरी, फेरि अझ राम्रो। घरमा गाइडमा आउनु भएको थियो होला, मैले सायद याद गरिनँ कि। राहुको शान्ति गर्ने, पूर्णिमाको दिन अझ घरमा चोखो खाने राम्रो हुन्छ। बाउ आमा नरिसाउने क्या, कहिले काहीँ बाउ आमा रिसाएको देखेर छोराछोरी पनि कहिले रिसाइदिन्छन्, त्यो हो नि त है, हो नि होइन? नगर्नु क्या झगडा, तपाईँ झगडा गरेर समस्याको समाधान हुन्छ कहिले? रिसलाई कन्ट्रोल गर्न, रिसलाई कन्ट्रोल गर्न भगवान्को नाम जप्नु, रिस उठ्छ नि मजाले, होइन? ओम नमः शिवाय, एकदम तपाईँलाई जुन भगवान प्यारो लाग्छ त भगवान्को नाम जप्नु त, आहाचिम्मा गरेर त भला तँ भगवान्को छट्टा सम्झिनु त, रिस घरैहाल्छ नि, होइन? ठिक छ, केही छैन, राहुको शान्ति गरौँ। कालसर्प कहिले भन्ने बित्तिकै नहोला, पूर्णिमाको व्रत बस्दै जाउँ, कवच लाउनु भएको छ, धेरै कुरामा सुधार भइहाल्छ, राम्रो हुन्छ है। चन्द्रग्रहण युग छ, पितृदोष छैन।
1: अनि यो कालसर्पको शान्ति गर्नमा त धेरै कठिनै होला जस्तो लाग्छ, हाम्रो पहाडतिर त के त थाहा नै छैन है।
0: अब यस्तो क्या, अब यो तपाईँको पहाड होइन नि, लिम्चुमुलाई पहाड भन्न मिल्दैन, गर्ने मान्छे अब यस्तो छ क्या, ब्राह्मणले पढेका ब्राह्मणहरू सबै तराई झर्नु भएको रहेछ मैले बुझेको क्या। र पनि तपाईँहरूलाई मैले के भनेको छु भने, तपाईँहरूकोतिर दुई तिनजनाको टिम मिलेर म पनि शान्ति गर्थे, म पनि शान्ति गर्थे भन्ने मान्छे हो भने हामी यहीँबाट आउँछौँ त शान्ति गर्न। अब एकजनाको लागि आउँदा त गाह्रै हुन्छ होइन, एक दुईजना हुनुभयो भने कम्तीमा हामीलाई त तपाईँको ठाउँ घुम्न पनि हुन्छ, बाह्र आठ क्षेत्र होइन, लिम्चुङ गुङतिन, अनिखेरि तपाईँहरूलाई पनि आएपछि काम गर्न सजिलो भयो, त्यो सबै कुराको लागि तपाईँले हामीसँग सम्पर्कमा रहनु। अहिले छुट्टी होला राजेश्याम,
1: यस्तो के अरे हजुरहरू चाहिँ आउनु भयो भने यहाँनिर सबैजना आकर्षित हुनुहुन्छ, नत्र भए त थाहा छ के अरे यो
0: यस्तो होइन, यस्तो म आएको पनि छु कि नि त, जस्तै म अस्ति शङ्करसभा जिल्लै गएँ होइन, अब त्यहाँ गएर चाहिँ शान्ति गर्ने लो है भन्दाखेरि कोही आउनु भएन नि त, कोही आउनु भयो त भन्नु त, अनि अब म आउँला अनि भोलि कोही मान्छे आएन म फर्केर आउनुपर्छ, यहाँबाट आउन त्यहाँ लाग्छ दुई दिन लाग्छ, एक्लै आएर भएन, चार पाँचजना गुरुहरूलाई लिएर आउनु पर्यो, अनि त्यही भएर पहिले सल्लाह गरौँ। तपाईँहरू कम्तीमा तिनवटा घर, चारवटा घर, पाँचवटा घरसम्म कम्तीमा पहिले भयो भने त्यहाँ हामी तपाईँकोमा पाँच सात दिन बस्छौँ, तपाईँकोमा एक दिन दुई काम गर्छौँ, अर्कोकोमा काम गर्छौँ, काम गरे नि त हो नि, पूजा गरौँ भनेको काम गर्ने होइन, अनि बल्ला अरूले पनि थाहा पाउनु भयो नि त, अनि त्यसपछि गरौँला। त्यसको लागि चाहिँ सुरुवात गर्न तपाईँले ल हाम्रो गुरुबा आउनु छ अरे शान्ति गराउने हो भनेर खोज्नु पर्यो क्या मान्छे, अनि बल्ल हामी जान्छौँ, अनि बल्ला के हुन्छ अरूको पनि पालो पर्छ है। तर हामी यस्तो त एकचोटि आएर तपाईँको गाउँमा पाठ पढेको सुनेपछि त फेरि अरूले गर्छन् नि त, मान्छेलाई त्यो थाहा छैन क्या, पूजा पाठ के हो भन्ने कुरो मान्छे बुझेको छैन, आएर हनमन हनमन गरेर हिँडेर भएन नि, दिनभरि ल्याएर पाँचजना सातजना लाएर गर्नु पर्यो।
1: पहिले पनि भन्न खोजेको त्यही हो, गाउँमा चाहिँ एउटा कि कसैले एक घरमा त्यसरी लाएपछि चाहिँ अनि मान्छे त्यसपछि हो यस्तो हुने रहेछ भन्छन्, अनि त्यसपछि एक दुई अब दुई चार महिना हुँदै गएर उनीहरूको उन्नति हुँदै गएपछि त देख्छन् अनि त्यसपछि मात्रै हुन्छ नभए त एकैचोटि चाहिँ कोही हुन्छ
0: त्यही भने त्यही त त्यही भएर हामीले महिनौभरि हामीलाई पाल्नुपर्छ भने होइन कम्तीमा चार पाँचवटा व्यक्तिले चाहिँ भन्नुभयो भने अनि बल्ल हामीलाई कम्तीमा यहाँबाट मैले ल्याउने गुरुवालाई भाडा त पुगोस् कम्तीमा गाडीमा आउने भाडा होइन सिधा कुरो क्या ढाँट्न भएन नि त कम्तीमा त्यहाँ आएर खानेकुरा पुगोस् आउने जाने भाडा पुगोस् कम्तीमा पाँच दस दिन त्यहाँ पुगेर आउँदाखेरि गुरुहरूलाई यसो पाँच दस हजार गोजीमा आओस् र पो बराबर आउँछ म त एक्लै आइदिन्छु केही पर म त आइरहेको छु त होइन म त तपाईँलाई भोलि बोलाएर म एक्लै आउँदा हुन्छ भने त भोलि आइदिन्छु तर अरूलाई ल्याउँदाखेरि चाहिँ अलिकति गाह्रो पर्छ क्या कुरो त
1: हजुर अनि समय पनि धेरै गइसक्यो तर एउटा कुरा सोध्नु थियो
0: भनिहाल्नु केही हुन्न
1: हाम्रो ससुराबुवा अस्ति यो मङ्सिरमा एक वर्ष भयो बित्नु भएको होइन बाँकी श्राद्ध त सकियो होइन
0: हजुर
1: अनि त्यसपछि अब यो खुसी औँठी हुन्छ नि बाबाको मुख हेर्ने दिन भदौमा पर्छ होला सायद
0: हजुर हजुर
1: त्यतिखेर त्यो श्राद्ध गरेपछि अनि त्यसपछि श्राद्ध गर्न मिल्छ भन्नुभएको छ यहाँनिर त्यही
0: होइन तपाईँको कुसी औँसीमा श्राद्ध नगरे पनि मिल्छ तर त्यो दिन गरेको झन् बेटर तीर्थमा गएर श्राद्ध गरेको झन् राम्रो अब कति गर्ने भन्ने कुरो हुन्छ क्या बुझ्नुभयो नि अब हजुरले अस्ति जुन कहिलेको मङ्सिरमा भएको वार्षिक कर्म पोहोरको मङ्सिर बयासीको मङ्सिरमा भयो भने अहिलेको तपाईँको बयासीको मङ्सिरमा गरेको श्राद्ध पहिलो एकतिस श्राद्ध हो बुझ्नुभयो नि अब तपाईँको कुसी औँसीमा श्राद्ध नगरे पनि सोह्र श्राद्धमा श्राद्ध गर्न मिल्छ तर सकभर तीर्थमा गरेको श्राद्ध गरेपछि पितृ आह्वान हुन्छन् भन्ने परम्परा हो कुसी औँसीमा गर्नै पर्छ भन्ने होइन अब भन्नुहोस् त म तपाईँलाई अब यो तपाईँ मेरो छलफल भयो कोही मान्छेको बाबा होइन तपाईँको चाहिँ भदौ महिनाको शुक्ल पक्षको प्रतिपदामा बितेर अब अहिले आउने भदौको प्रतिपदामा कसैले वार्षिक गर्यो भने अनि सोह्र श्राद्ध गर्ने कि नगर्ने त गर्ने नि फेरि छोड्न हुँदैन नि श्राद्ध छोड्यो भने त आततायीको पाप लाग्छ ब्रह्म हत्याको दोष लाग्छ भनेको छ शास्त्रमा मान्छेले ब्रह्म कपाली गएपछि श्राद्ध छोड्ने कता कता गएपछि भन्छन् होइन त्यहाँ गएर गएपछि पितृ मुक्ति हुन्छन् र पनि यताबाट खानेकुरा दिइरहने क्या पितृको श्राद्ध भनेको एक वर्षमा एकचोटि गर्नु भनेको पितृको लागि एक दिन हो बुझ्नुभयो बिहान तपाईँले नौ बजे खाना खाना दिनुभयो भने पहिलो श्राद्धमा अर्को त्यही तिथि अनुसारको एक वर्षमा उहाँको फेरि नौ बज्छ भने चाहिँ बिहानमा उठेर नौ बजे तपाईँको ससुरबाले खाना पाउनुभयो होइन कुसी औँसीमा श्राद्ध नगरे पनि सोह्र श्राद्धमा श्राद्ध गर्न मिल्छ तर कुसी औँसीमा श्राद्ध गर्नु अथवा एकचोटि फेरि तपाईँ त त्यहाँ उदयपुरमा हुनुहुन्छ तल घर र बरा क्षेत्रमा गएर चाहिँ श्राद्ध गर्नु अथवा तपाईँकै गाउँमा कुनै एउटा नदी हुनुहुन्छ होला उतापट्टि होइन त्यहीँ गएर चाहिँ श्राद्ध गर्नु कहाँ गएर गर्न मन लाग्छ झन् राम्रो त नगरे पनि हुन्छ गर्दा झन् राम्रो भएन भन्नु
1: अनि त्यसपछि अब हाम्रो अब हजुरबा किनकि अब सासूमङ्गी हुनुहुन्छ होइन
0: हजुर
1: अनि अब काका ससुरा हुनुहुन्छ काकाले हजुरबाको श्राद्ध त गर्नुहुन्छ अनि त्यसपछि अब हामीले त्यो हजुरबाको श्राद्ध गर्न फेरि मिल्छ नि
0: मिल्दैन तपाईँको काका ससुरा हुन्जेलसम्म तपाईँले हजुरबाको श्राद्ध गर्न मिल्दैन अरे तपाईँको काका ससुरा सकिसकेपछि फेरि गर्छु भन्न पाइन्छ अहिले गर्न पाइँदैन उहाँको एकजनाले श्राद्ध गरेपछि तपाईँले अधिकार छैन उहाँको श्राद्धै रोकिने भएपछि म गर्छु भन्दा पाइयो फेरि हजुर धेरै मनमा खुल्दुली छ भने दिउँसो सम्पर्कमा रहनु अहिले छुट्टिन्छु राधेश्याम कार्यक्रममा हुनुहुन्थ्यो धेरै लामो कुराकानी भयो नरिसाउनु होला आज भोलि फोन एकदमै कमी आउँछ त्यही भएर हामी अलिकति तपाईँहरूसँग कुराकानी गर्न प्रष्ट हुनलाई तपाईँलाई प्रष्ट पार्न चाहेको मात्रै हो सम्पर्कमा रहनुहोला आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै सम्पर्कमा रहेर आफ्नो जिज्ञासाहरू तपाईँले राख्न सक्नुहुनेछ 9843597558 र 9812673601 सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ राधेश्याम हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म भोजपुरबाट।
0: भोजपुरबाट को बोल्नुभयो?
1: लक्ष्मी राई बोलेको।
0: लक्ष्मी राई सायद हिजो पनि आउनु भएको थियो।
1: हजुर, फोन काटी गएर गुरु।
0: के भएर ब्यालेन्स भइएछ?
1: होइन, ब्यालेन्स पनि थियो गुरु, खै के भएर काट्यो गुरु। त्यहाँदेखि फोन गरेको लाग्दै लागेन र।
0: है, भोजपुर जिल्लाको कुन पालिकामा हुनुहुन्छ?
1: सरनन्द नगरपालिका 10 छाप्लेगाउँबाट।
0: ए, उताबाट रेडियो सङ्घर्ष सुन्छु भन्नुभएको थियो होइन?
1: हजुर,
0: रेडियो सङ्घर्षमा सुन्छु भन्नुभएको थियो होइन?
1: हजुर,
0: अस्ति हामी खानबारी आउँदा रोपाईको चापा सबले आउन पाइएन गुरु भन्नुभएको थियो होइन? दिङ्ला आउँदाखेरि भेट्छु भन्नुभएको छ। कहिले आउँदा हामी दिङ्ला? खोइ त फोनै आउन छोड्यो दिङ्लाबाट। को को आउने भेट्नु थाहै छैन। हामी दिङ्ला आयौँ भने भदौको पहिलो हप्ता अथवा भनौँ न 10-12 गतेतिर आउँछौँ। आयौँ भने तपाईँहरूले धेरैलाई फोन गरेर चाहिँ हामी पनि आउँछौँ भेट्न भनेर नाम टिपाउनु भयो भने आउने। यतिकै त आउने कुरो भएर नि फेरि आएर फर्किनु पर्यो भने के गर्ने?
1: ए हुन्छ गुरु, त्यहाँ हामी पनि आउने नै भएको छौँ। आउनु हुने भए
0: चाहिँ अहिले कार्यक्रममा आउनु कसको बारेमा हेर्ने? आज
1: म छोराकै बारेमा हेर्छु गुरु। 2076 असोज 2 गते बिहिबार बेलुकी 8:01 जाँदा गुरु।
0: 8:01 चिना कोर्नु भएको छ कि छैन?
1: चिना छोइन गुरु।
0: अब आयो भने चिना कोर्ने कि नगर्ने?
1: गर्ने, आउनु भयो भने आउँछौँ नै भनिरहेको छौँ। हामी यहाँ सल्लाह गर्दैछौँ।
0: कहाँ, कुन जिल्लामा जन्मिनु भयो हजुरको छोरा?
1: शङ्खुसभा हस्पिटल छापदारीमा गुरु।
0: शङ्खुसभामा 76 असोज 2 गते 8:01 साँझ कृतिकाको पहिलो पाउबाट उत्तम नाम आउँछ। वृष राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ। मैले हिजो यही भन्दै थिएँ, फोन काट्यो। लग्नको मालिक मेष लग्न छ, लग्नको मालिक मंगल पञ्चम स्थानमा छ। विद्या राम्रो भयो, दाजुभाइसँग राम्रो भएन, हातहरू दुख्ने खालको समस्या आउँछ, एकदम ध्यान दिनुहोला। अहिले यो छोराको लागि के छ भने 6 वर्षसम्म उल्का थियो, अहिले त्यस्तो नराम्रो ग्रहहरू छैन होइन? अब भर्खर ग्रहहरू सिद्धा गरेर लागेको छ, चन्द्रमा गरेर लागेको छ, चिसोबाट एकदम जोगाउनु होला। अरू कुरामा राम्रो छ, अलिक धार्मिक हुनु पर्यो क्या घरमा। घरमा धर्म कर्म गर्ने मान्छे एकदम कमी हुनुहुन्छ अरे हो?
1: हजुर, खासै त्यस्तो राम्रै भएको छैन भन्नुहुन्छ गर्दा पनि?
0: यसो नि त कसले गरौ भन्ने कुरो हुन्छ क्या। मासु खाने बाबुले गरेको हुँदैन, मैले धेरैचोटि भनेको छु नि होइन?
1: हजुर,
0: कति घन्टा लाएर गर्नु? अब तपाईँहरू के हुन्छ भने काल सर्पेको शान्ति, मैले त गुरु गराएँ नि भन्नुहुन्छ। कसरी गर्नु भने एकजना बाहुन आउनुभयो, खोलामा गइयो अनि नाको पूजा गरियो, भइसक्यो शान्ति भन्नुहुन्छ। त्यसरी हुँदैन, काल सर्पको शान्ति महामृत्युञ्जय जपहरू लाखौं जप गर भन्छ शास्त्रले। अनि जस्तै शनिको जप गर्नु पर्यो भने 23,000 जप गर भन्छ। अब सबै तपाईँको 23,000 जप गर्न तपाईँको एक दिनमा एउटा बाहुनले सक्न गाह्रो हुन्छ, दुईजना तिनजना बाहुन चाहिन्छ अनि गाह्रो छ नि। एक हलको मेलोलाई अनिखेर चाहिँ तपाईँको एक घन्टा हलो जोतेर बिच बिचमा के भन्छ त्यो बाँझो राखिदिएर चाहिँ मैले सकेँ भन्न पाइयो भन्नु त?
1: के भएर त्यस्तो भएको?
0: नजानेर, ब्राह्मणले गर्न नजानेर, नपुगेर होला। अब बात तपाईँले शान्ति गर्नु भएन के हो, अलिकति घरमा अशान्ति छ, अलिकति घरमा धार्मिक कृत्यहरू अलिक गर्नु पर्यो, घर अलिक अशान्त छ, यो शान्त पार्नको लागि अलिक विशेष ध्यान दिनुपर्छ है त।
1: हजुर, हुन्छ गुरु।
0: अरू केही छ कि छुट्यो?
1: अनि छोराको यो पछि के हुन्छ? यो
0: पछि अब यसो तपाईँले तपाईँले छोराको लागि विद्यामा पीर्ण गर्नु, तर 13 वर्षपछि सङ्कट चल्छ, फेरि बिग्रिन्छ। तर त्यो बेला शान्ति गर्नु पर्यो। 15 राहु चल्छ, त्यो पनि शान्ति गर्नु पर्यो। 9 पढाइ दिमाग चाहिँ असाध्यै छुरा साथ दिनु पर्दैन। अलिक घरमा धार्मिक कृत्य भएन, धार्मिक मान्छे भएनन्, ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ है।
1: हजुर, हुन्छ गुरु। अनि शुभरङ, शुभङ्क
0: सबैभन्दा राम्रो, 9 राम्रो हुन्छ। यस्तो मान्छेलाई रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टी है।
1: हजुर, अनि बाबा मम्मीको सम्बन्ध चाहिँ कस्तो हुन्छ गुरु?
0: ठिकै छ, नराम्रो छैन। जुन घरमा धर्म कम हुन्छ, जुन घरमा सात्विक कुराहरू कम हुन्छ, त्यहाँ बढी झगडा बढी कलह हुन्छ। सात्विक भनेको धर्म भनेको तपाईँले बोल्ने भाषामा पनि धर्म लुकेको हुन्छ, तपाईँले खाने भोजनमा पनि धर्म लुकेको हुन्छ। बिहान उठेर टिको लाउँदैमा धर्म हुँदैन है फेरि, तपाईँले बोल्ने, तपाईँले हिँड्ने, तपाईँले लाउने कपडा वस्त्रमा पनि धर्म लुकेको हुन्छ, सबै कुरा तपाईँको छैन। त्यही भएर त्यो धेरै कुरामा गएछ, अलिकति बढी प्रेसर बढी हुन्छ, बढी झगडा पर्ने, बढी रिस राग बढी हुने हुन्छ। त्यसलाई शान्त गर्नको लागि वस्त्र चेन्ज गर्ने, भोजन चेन्ज गर्ने, बोली चेन्ज गर्ने, होइन सम्बोधन चेन्ज गर्ने, सबै कुराको चेन्ज गरेपछि सुत्ने ओछ्यान चेन्ज गर्ने, सबै चेन्ज गर्नुपर्छ। धर्म मान्नलाई, धर्म भनेको अनुशासन हो, नियम हो। दैनिक काम तपाईँको जे गर्दै हुनुहुन्छ त्यो कामलाई तपाईँले परिवर्तन गरेर तपाईँ सात्विक बन्ने, शान्ति बन्ने, तपाईँको मनमा शान्त हुनुपर्छ, त्यो सबैभन्दा ठुलो धर्म हो क्या। बुझ्नु भयो नि स्पष्ट रूपमा। तपाईँको घरमा अशान्त छैन भन्नु त ठ्याक्कै तपाईँ घरमा कलह छैन भन्नु त
1: अब के
0: हजुर
1: हजुर अब के गर्नु पर्ला।
0: मैले भने त तपाईँले लाउने वस्त्र परिवर्तन गर्नु पर्यो, तपाईँले बोल्ने भाषा परिवर्तन गर्नु पर्यो, तपाईँले खाने चाहिँ चिज परिवर्तन गर्नु पर्यो। अब त हजुरको कतिको के छ भने चलन झम्मा थालमा पसिन लगाएर ओछ्यान बसेर खाइदिरहेका हुन्छन् कोही मान्छे, हो कि भन्नु त त्यस्तो गर्न भएन क्या। त्यो सबै कुराबाट शुद्धतामा जानु पर्यो, बल्ला हुन्छ है त। मन खुसी भयो
1: हजुर।
0: वास्तुको लागि ठिकै छ, सामान्य हो। मेन कुरो ग्रह शान्ति गर्नु, परम्परागत रूपमा खानपिनमा विशेष ध्यान दिनु। अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो भोजपुरबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्ने प्रयास गरिरहन्छौँ। हेर्नुहोस् आजभोलि धेरैतिर पानी परिरहेको छ, हुन त यो ऋतु नै तपाईँको चाहिँ वर्षा ऋतु हो, पानी पर्नै पर्छ। साउन भदौ त पिसै पानी हो, असार मान्छेले असार असार भन्छ, असार भन्दा साउन मध्यमा त पानी परेकै हुन्छ नि। असार अन्त्यमा साउनभरि र भदौ पहिलोसम्म पानी परि नै रहन्छ, पानी पर्नु पनि पर्छ। धेरैको खेतीबाली जंगललाई पनि राम्रो चाहियो, पानी चाहिएन, सुक्खा भइरहेको हुन्छ, प्रतिदिन पानी पर्छ, धेरैतिर डुबान भइरहेको हुन्छ, पहिरो जान्छ। धेरै ख्याल गर्नुहोला, आफ्नो परिवारको ख्याल, आफ्नो स्वास्थ्यको ख्याल, आफ्नो जीवधनको ख्याल गर्दै गर्दै अगाडि बढ्नुहोला। हामी तपाईँसँग हरेक दिन बिहान 8 बजे उपस्थित हुन्छौं। कहिले काहीँ कार्यक्रम बजेन भने म्यासेज गर्नुहोला। मलाई फलो गर्नु भएको छ त फेसबुकमा? फलै गर्नु भएको छैन, मलाई फलो गर्न हाम्रो फेसबुक पेजमा तपाईँ फेसबुकमा गएर सर्च बटनमा गएर लक्ष्मण सुवेदी 333 LAXMANSUBEDI 333 सर्च गरेर त्यहाँ हाम्रो पेज भेट्न सक्नुहुन्छ। पेजमा लाइक फलो गरेर हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग तपाईँहरू प्रत्यक्ष रूपमा जोडिएर धेरैभन्दा धेरै कुराहरूको ज्ञान पनि लिन सक्नुहुन्छ। वा 98453 97658 मा तपाईँले वाट्सएप जोइन गर्न सक्नुहुन्छ र त्यहाँबाट तपाईँ हामी दिनदिनै कुराकानी, हाम्रा फेसबुक भएका गतिविधिहरू, धर्म संस्कार, चाडपर्वका कुराहरू त्यहाँबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ। कार्यक्रमको आजको लागि भने समयको पाबन्दी सकिएको छ। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय, मंगलमय, भगवत कृपामय रहोस्। राधे राधे।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 megahertz, on air, online.
11: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
12: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
13: भारी वर्षाको पूर्वानुमान गर्दै पहिरोको सम्भावित जोखिमलाई ध्यान राख्दै सड़कमा गइरातीबाट गाड़ी चलाउन चितवन प्रशासनले रोक लगाएको थियो। वर्षा ठूलो नभएको र बाटोको अवस्था पनि सामान्य रहेका कारण आज बिहानैबाट गाड़ी चल्न शुरू भएको हो। तर बिहान 7:15 बजेतिर जलबिरेमा 2 बस ठोकेपछि बाटो फेरि अवरूद्ध भएको थियो। अहिले 8:30 बजेतिरबाट सड़क खुलेको डिभिजन सड़क कार्यालयले जनाएको छ। बुटोल नारायणगढ़ सड़कको दाउनेमा आज बिहान 5 बजे पहिरो खस्दा अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार बजार क्षेत्रमा गएको पहिरो हटाएर राजमार्गमा यातायात सञ्चालन गरिएको हो। आज बिहान करिब 5 बजे दाउने बजारमा रहेको प्रहरी चौकीदेखि 30 मिटर पश्चिमतर्फ पहिरो जाँदा अवरूद्ध भएको राजमार्ग केही बेर अघिदेखि दुईतर्फी नै सञ्चालनमा छ। रूपन्देहीको सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा बुटोल तानसेन सड़क भने खण्ड अवरूद्ध भएको छ। बुटोलको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबाको बीचमा पहिरो खसेर बिहान 8:30 बजेदेखि सड़क अवरूद्ध भएको, जसले गर्दा बुटोल तानसेन सड़क खण्डमा आउजाउ गर्ने सवारी सड़कमै रोकिएका छन्। भारी वर्षासँगै माथिबाट पहिरो खस्दा सड़क अवरूद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। पहिरो हटाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षापछिको जोखिमलाई ध्यानमा राख्दै 23 वटा जिल्लामा रातको समयमा सवारी साधन चलाउन रोक लगाएको छ। 5 थर इलाम, झापा, संखुवासभा, 13 थुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा राति गाड़ी चलाउन रोक लगाइएको हो। अस्ति र हिजो ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्ने निर्णय गरिएको प्राधिकरणको भनाई छ। त्यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाड़ी भूभागका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाड़ी र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सधैँ एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: राज भए अरु किन खोज्ने.
1: कमिंग अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: एमाले आज सांसदहरूसँग अन्तर्क्रिया गर्दैछ. पार्टीको संसदीय विभागले बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन्. सांसदहरूलाई संसदीय विषयवस्तुहरूमा आवश्यक पर्दा परामर्श दिइने बताइएको छ. अन्तर्क्रियामा दुवै सदनका सांसदहरू सहभागी हुने नेताहरूले बताएका छन्. जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरानमा फेरि बमबारी गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ. कमाण्डका अनुसार सैन्य कार्यवाही राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार राति 10 बजेबाट शुरू गरिएको हो. अमेरिकाले इरानको दक्षिणी क्षेत्र सिरिक नजिक आक्रमण गरेको इरानी संचार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. सैन्य आक्रमणमा के कति जनजनको क्षति भयो त्यसको विवरण भने आउन बाँकी छ. यता कमाण्डले तेहरानको आक्रमणमा आफ्ना सैनिक मारिएको र अन्य एकजना बेपत्ता भएपछि आक्रमण गरेको दावी गरेको छ. यसअघि इरानका सर्वोच्च नेताले पश्चिम एसियामा द्वन्द चर्काएकोले गर्दा अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए. अमेरिका इरान बीच हालै भएको अन्तरिम शान्ति सम्झौता असफल भएपछि दुवै मुलुक आक्रमण र प्रत्याक्रमणमा उत्रिएका छन्. साथै यसले दुवै मुलुक पूर्ण रूपमा युद्धमा हुमिने आशंका समेत बढ़ेको छ. र बुकायो साकाको ह्याट्रिक मद्दतले इंग्ल्याण्डले विश्वकप 2026मा तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई 6-4 पराजित गरेसँगै तेस्रो स्थान हासिल गरेको छ. विश्वकपमा इंग्ल्याण्डले तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो. फ्रान्सका लागि कप्तान किलियन एम्बापेले 2 गोल गरेर उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाड़ीको सूचीमा समेत शीर्षमा रहेका छन्. एम्बापेको यो 10औं गोल हो र उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई उछिनेका छन्. यससँगै उनी गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्याशी समेत भएका छन्. मेसीले 8 गोल गरेका छन्. विश्वकप इतिहासमै एम्बापेले गरेको गोल संख्या 22 पुगेको छ र उनी सबैभन्दा बढ़ी गोल गर्ने खेलाड़ी पनि भएका छन्. यसैबीच विश्वकप फुटबलको उपाधि भिडन्तमा आज राति स्पेन र अर्जेन्टिना भिड्ने भएका छन्. अमेरिकाको न्यू जर्सीमा दुई टोलीबीच हुने खेल नेपाली समय अनुसार 1:15 शुरू हुनेछ. कान्तिपुर डायरी अहिलेलाई यति नै. अहिले मध्याह 12 बजी कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ. सुनिता आज्ञा चाहन्छु. नमस्कार.

गुड मर्निङ. बिहानको शुरूआत कसरी गर्नुभयो तपाईँले थाहा छैन, तर अब यो बिहानको टाइम 11 बजेसम्म चाहिँ हामीसँग बिताउनुहोस्. 9 देखि 11 बजेसम्म त गुड मर्निङ शोमा हामी रहनेछौ थुप्रै कुराकानी गर्नुको लागि. अब दैनिक जीवनमा नेगेटिभ पोजिटिभ, पोजिटिभ नेगेटिभ सबै कुराहरू त हुन्छन् नै. अब पोजिटिभ कुराहरूबाटै कार्यक्रमको शुरूआत गरौं. हुन त अब तपाईँ हाम्रो अगाडि धेरै नेगेटिभ कुराहरू भइरहेका छन्, तर एउटा बिजुली बल्नको लागि पनि प्लस माइनस करेन्टको जरूरत पर्छ. करेन्ट भन्नाले अब प्लस माइनस दुवै चिजको आवश्यक पर्छ. त्यसले गर्दा दैनिक जीवनमा कहिले राम्रा कुराहरू, कहिले नराम्रा कुराहरू, पोजिटिभ कुराहरू, नेगेटिभ कुराहरू सबै आइ नै रहन्छन्. यो मिश्रण हो होइन, यसलाई अब आत्मसात गरेर नै जानुपर्छ भन्ने हो. शुरूआत कहाँबाट गरौं भन्ने विषयमा अलमल त छैन, किनभने थुप्रै कुराहरू छन्, धेरै कुराहरू. म आज यो कुरा गर्दिनँ, सुन्दिनँ, बुझ्दिनँ भन्दाखेरि पनि धेरै कुराहरू आइ नै रहेका हुन्छन्.

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029-580-679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
11: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
12: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल छुने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
12: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 0295901155।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नै टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98606940
2: र 98192376।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
12: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुटु मगर, खिलराज मगर, पुष्पा मगर।
13: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा चन्द्र, अनुषा लुकराज, सुमित्रा लेखनाथ, रीता गजेन्द्र, सीता चन्द्र, संगीता चिरञ्जीवी, रजिता मणि, नीता सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पुनम भोगबहादुराले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण, मिति 2083 साल साउन 7 गते, स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफ्टारी, शोकाकुल परिवार, गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफ्टारी।
14: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 9843347262,
15: 9010555580
7: र वाट्सएप नम्बर 9552286646।
16: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295651165, 98421552564, 98421926987 र 98520519906।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578041 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160655553 र 98423180.
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 029590667 र 98422 6667।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्रे,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवासभाको नबुडा एक मात्रै विश्वासिलो अरुण पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295-6779 र मोबाइल नम्बर 9842-82776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 गुदथुक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 9841-52-564, 9841-26-987 र 9852-51-906।
12: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्रे।
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र वाट्सएप नम्बर 98520286646।
1: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295604000 र 98520-72631। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।

0: 3258 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
5: साथै 98525 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: मा उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्ने।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: Red Bull, Babbal Energy.
2: नमस्कार. कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा.
3: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनमा 3 ठूला दल मिल्नुपर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्। ललितपुरमा आयोजित सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण कार्यक्रममा थापाले सरकार बनाउन 3 ठूला दल मिल्न नहुने बताएका हुन्। उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताएका छन्। 3 दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको थापाको टिप्पणी छ। नेपाली कंग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने बताएका हुन्। सत्तालाई सबै थोक मान्ने सोचका कारण 2072 साल यताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ। सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कंग्रेस सहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको उनको भनाइ छ।
2: अविरल वर्षापछि खोलामा आएको बाढ़ीले बगाउँदा खोटाङमा 2 जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण आएको बाढ़ीले दिक्तेर रूपाकोट मजुवागढ़ी नगरपालिका वड़ा नम्बर 6 नेरपा स्थित काली खोलाले बगाउँदा 43 वर्षीय शान्ता राईको मृत्यु भएको हो। त्यस्तै केपिलासगढ़ी गाउँपालिका वड़ा नम्बर 4 गौरी गाउँ स्थित गाई खुरे खहरे खोलसीमा बगाउँदा सोही स्थानका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको छ। दुवै घटनामा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोक केले जानकारी दिए। जिल्लामा अहिले पनि लगातार वर्षा भइरहेको छ।
3: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत जलविरेमा आज बिहान 2 बस र 1 ट्रक एक आपसमा ठोक्किँदा 30 जना घाइते भएका छन्। 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नारायणगढ़बाट मुगलिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा सो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते मध्ये 21 जनाको चितवन मेडिकल कलेज र 9 जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
2: लगातारको वर्षाले ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। वर्षायामसँगै यसपटक पनि कान्ति लोकपथमा पहिरोको जोखिम बढ़ेको हो। प्रहरीका अनुसार पहिरोका कारण ललितपुरको चापागाउँ हुँदै हेटोडातर्फ जाने आउने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइएको छ। सड़कमा ठूलो परिमाणमा माटो र ढुङ्गा खसेपछि तत्काल सवारी सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ। विशेष गरी छोटो दूरीका कारण केही सड़क रोज्ने साना तथा मध्यम सवारी साधन अहिले वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएको हाम्रा सहकर्मीले जनाएका छन्। प्रहरीले अत्यावश्यक काम बाहेक सो सड़क प्रयोग नगर्न तथा यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सो सड़कमा राति सवारी साधन आउजाउत गर्न रोक लगाएको छ।
3: यसैबीच नारायणगढ़ मुगलिन सड़क खण्डमा गाड़ी चल्न शुरू भएको भरतपुरको डिभिजन सड़क कार्यालयले जानकारी गराएको छ। भारी वर्षाको पूर्वानुमान गर्दै पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सड़कमा गैरातीबाट गाड़ी चलाउन चितवन प्रशासनले रोक लगाएको थियो। वर्षा ठूलो नभएको र बाटोको अवस्था पनि सामान्य रहेका कारण आज बिहानैबाट गाड़ी चल्न शुरू भएको थियो। तर बिहान सुबह 7 बजेतिर जलविरेमा 2 बस ठोकिएपछि बाटो फेरि अवरुद्ध भएको थियो। दुर्घटनाका कारण केही समय सड़कमा रोकिएका सवारी साधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन्।
2: यसैबीच बुटवल नारायणगढ़ सड़कको दाउनेमा आज बिहान 5 बजे पहिरो खस्दा अवरुद्ध भएको सड़क सुचारू भएको छ। जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार बजार क्षेत्रमा गएको पहिरो हटाएर राजमार्गमा यातायात सुचारू गरियो। आज बिहान करिब 5 बजे दाउने बजारमा रहेको प्रहरी चौकीदेखि 30 मिटर पश्चिमतर्फ पहिरो जाँदा अवरूद्ध भएको राजमार्ग केही बेर अघिदेखि दुईतर्फी नै सञ्चालनमा आएको छ।
3: उता रोपनदेखिको सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा बुटवल तानसेत सड़क भने अवरूद्ध भएको छ। बुटवलको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबाको बीचमा पहिरो खसेर बिहानदेखि सड़क अवरूद्ध भएको हो, जसले गर्दा बुटवल तानसेन सड़क खण्डमा आउजाउ गर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन्। भारी वर्षासँगै माथिबाट पहिरो खस्दा सड़क अवरूद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। पहिरो हटाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ।
2: एमाले आज सांसदहरूसँग अन्तर्क्रिया गर्दैछ। पार्टीको संसदीय विभागले सांसदहरूसँग छलफल गर्न लागेको हो। पार्टी केन्द्रीय कार्यालयमा शुरू कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन्। सांसदहरूलाई संसदीय विषयवस्तुमा आवश्यक पर्दा परामर्श दिइने बताइएको छ। अन्तर्क्रियामा दुवै सदनका सांसदहरू सहभागी भएका छन्।
3: जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ। यससँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको भाव बढ़ेर बाढ़ीको जोखिम भएकाले आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताएका छन्। प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षापछिको जोखिमलाई ध्यानमा राख्दै 23 जिल्लामा रातको समयमा सवारी साधन चलाउन रोक लगाएको छ। पाँचथर, इलाम, झापा, शंखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा राति गाड़ी चलाउन रोक लगाइएको हो। हिजो र आज ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय गरिएको प्राधिकरणको भनाइ छ। यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाड़ी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षासँगै आकस्मिक बाढ़ी पहिरो, भूक्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ़ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र विशेष गरी रात्रिकालीन यात्रा नगर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।
2: यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा आज मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाड़ी र तराई भूभागका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

दिदीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरानमा फेरि बमबारी गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ. कमाण्डका अनुसार सैन्य कार्यवाही राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार राति 10 बजेबाट शुरू गरिएको हो. अमेरिकाले इरानको दक्षिणी क्षेत्र सिरिक नजिक आक्रमण गरेको इरानी संचार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. सैन्य आक्रमणमा के कति धनजनको क्षति भयो त्यसको विवरण भने आउन सकेको छैन. यता कमाण्डले तेहरानको आक्रमणमा आफ्ना सैनिक मारिएको र अन्य एकजना बेपत्ता भएपछि आक्रमण गरेको दावी गरेको छ. यसअघि इरानका सर्वोच्च नेताले पश्चिम एसियामा द्वन्द्व चर्काएकाले गर्दा अमेरिकाले त्यसको मूल्य चुकाउनुपर्ने बताएका थिए. अमेरिका इरान बीच हालै भएको अन्तरिम शान्ति सम्झौता असफल भए पछि दुवै मुलुक आक्रमण र प्रत्याक्रमणमा उत्रिएका छन्. साथै यसले दुवै मुलुक पूर्ण रूपमा युद्धमा होमिने आशंका समेत बढ़ेको छ. बुकायो साकाको ह्याट्रिकको मदतले इंग्ल्याण्डले फिफा विश्वकप फुटबल 2026 तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई 6-4 अन्तरले पराजित गरेको छ. विश्वकपमा इंग्ल्याण्डले तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो. फ्रान्सका लागि कप्तान किलियन एम्बापेले 2 गरे र उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाड़ीको सूचीमा शीर्षमा रहे. एम्बापेको यो 10 गोल हो र उनले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन्. यसैसँगै उनी गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्याशी समेत बनेका छन्. मेसीले 8 गरेका छन्. यसैबीच विश्वकप फुटबलको भिडन्तमा आज राति स्पेन र अर्जेन्टिना भिड्ने भएका छन्. अमेरिकाको न्यू जर्सीमा दुई टोलीबीच हुने खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ. फाइनलमा अर्जेन्टिना र स्पेन 60 वर्षपछि आमने सामने हुन लागेका हुन्. यसअघि सन् 1966 समूह चरणमा यी दुई टीमको भिडेका थिए जसमा अर्जेन्टिना 2-1 विजयी भएको थियो. हवस् त गान्धी बुढारी अहिलेलाई यति नै. साँझ 6:30 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई पूजनी र तारा विदा हुन्छौ. नमस्कार.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 98420872776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
13: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुटु मगर, खिलराज मगर, पुष्पा मगर।
14: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा चन्द्र, अनुषा लुकराज, सुमित्रा लेखनाथ, रीता गजेन्द्र, सीता चन्द्र, संगीता चिरञ्जीवी, रजिता मणि, नीता सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पुनम भोग बहादुर आले। कार्यक्रम
2: बाह्रौं पुण्यतिथि तथा पितृप्रसाद ग्रहण, मिति 2083 साल साउन 7 गते, स्थान भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आबकारी, शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आबकारी।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-8801, जनक पौडेली, 98525-58344 र 029-560-248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
16: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
17: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
16: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
17: हाम्रा सेवाहरू
16: दाँत नदुखाई खोल्ने,
17: दाँत भर्ने, दाँतको आसुति गर्ने,
16: दाँतको एक्सप्रेस सुविधा,
17: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
16: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
17: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
16: ध्यान दिनै पर्ने कुरा,
17: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
16: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-562-320 र 98420-50541। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 98433-47-262,
19: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-3275।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
6: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029 560 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
0: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
7: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 029 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha 95.5 MHz.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhuasuba, 95.5 MHz.
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
4: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98-615-39-444
5: र 029-590-155।
7: More style, more design. Total Tailors.
8: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 9843447260,
10: 9810555580
2: र वाट्सएप नम्बर 9852286646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर

0: के दिशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: होइन, यो खादारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505141।

0: लवै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: के दिशा तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जेकोरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी 1 सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। पुनर्जन्मको पाप थियो कुनै?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421-52564, 98421-26987 र 98520-51906।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादवारी एक नगरपालिका रोड सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843447262,
11: 9810555585
12: र व्हाट्सएप नम्बर 9852286646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
13: नमस्कार वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842287776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो श्रृंखला सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423 18049।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।

0: पनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 मा व्हाट्सएप बाट फोटो पठाएर

0: सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथी ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-520-28-6 46।

0: जानौ तिमी कहाँ छौ, तिम्रो अनुहार नहेरी म कसरी बसौ।
1: जानौ तिमी कहाँ छौ बाबा, के गर्दैछौ तिमी, म तिम्रै यादमा तडपिरहेछु र तिमी आउने आशामा नजरले कोरिराखेका छन्।

0: हर पल हर दिन तिम्रै यादमा रुने म, तिमीलाई मेरो माया भए अवश्य भेट्न आउनेछौ।
1: सानो मायामा कत्रो त्याग र तपस्या हुन्छ, हामी त एकअर्कामा समर्पित छौ। तिमीलाई पनि त भेट्नु मन होला नि, तिमीलाई पनि त

0: तिमीलाई पाउने आशामा हर दिन हर रात पर्खिरहेछु।
1: म तिम्रो कल्पनामा सम्झनामा म तत्पिरहेको छु र म रोइरहेको छु। सहज फेरेर पनि बाँचे जस्तो लाग्दैन मलाई, खुसालो बाँचे जस्तो लाग्दैन मलाई।

0: मैले आफू भन्दा तिमीलाई बढी माया गरे। सायद यो दुनियाँमा त्यस्तो व्यक्ति म हुँ जसले कसैलाई यति धेरै माया गर्छ।
1: मैले भगवानसँग तिमीलाई मागेको थिएँ। मलाई अझै पनि आशा र विश्वास छ, तिमी मेरी हुनेछौ, मात्र मेरी हुनेछौ।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust,
3: BBC News. Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: सुपर फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने नेपाल खबरमा अब पूरा खबर। सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ। आज दिउँसोदेखि डेस्कटपमा फेसबुक खाता खोल्दा अहिले अकाउन्ट उपलब्ध नभएको सूचना देखाउन थालेको हो। मोबाइल भर्सनमा कतिपयको फेसबुक चलिरहेको छ भने कतिपयको चल्न छाडेको छ। डाउन डिरेक्टरमा दिउँसो 1 बजेदेखि फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गर्न थालेका थिए। के कारणले फेसबुक नचलेको भन्ने खुलिसकेको छैन। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुहागढ़ी नगरपालिका वडा नम्बर 6 नेरपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरे खोल्छीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरीले उद्धार गरेको छ र 13 जना घाइते भएका छन्। यसैबीच विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी खोलाहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बालबालिकाको उद्धार गरेको छ। बालगृहमा बालबालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बालबालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको थियो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बालबालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बालबालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसैगरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृह मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देश प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
7: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082/83 2,72,923 पर्यटक आएका छन्। आर्थिक वर्ष 2081/82 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। एकसिङे गैंडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। गएको आर्थिक वर्ष निकुञ्जले पर्यटनबाट 27,63,39,950 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैरकाष्ठ, वन पैदावार बिक्री, जडीवाना लगायत शीर्षकमा भने 31,01,64,551 रूपियाँ राजस्व संकलन भएको छ। विदेशको खबर, मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। युक्रेनसँगको युद्ध शुरू भएको 4 वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको छ। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रभाव भएको छ। कोविड-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। नगद कारोबार वृद्धि युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच देखिएको हो। यी आक्रमणहरूको कारण रूसले पटक पटक देशका ठूला भूभागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नु परेको छ, जसले गर्दा धेरै मानिसहरू कार्ड मार्फत भुक्तानी गर्न असमर्थ भएका छन्। सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नु परेको हो। बढ़दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रूसका लागि कर संकलन गर्न कठिन भइरहेको छ। इरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रूसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ। रूसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झण्डै 1/4 हिस्सा ओगट्छ। अब खेल खबर, स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र के पप बोई ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूको कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबीद्वारा संचालित खेलका नियमहरूअनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्यू जर्सीमा सम्पन्न गएको वर्षको क्लब विश्वकपको फाइनलमा पनि हाफ टाइम 24 मिनट लामो भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो, 24 घण्टा विपदका 58 घटना, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम। नेपाल बाल संगठनबाट 20 बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए, सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै। र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने।
11: सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको शिर,
15: मणि चूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै,
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
16: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
17: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
18: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
19: 44-28-242।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको रुद्रमती नदी सफाई अभियान शुरू भएको 12 वर्ष पूरा भएको अवसरमा अभियानका अनुभव र उपलब्धि समेटिएको रुद्रमती स्मारिका प्रकाशन भएको छ। रुद्रमती सरकार समाजले आज आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, संवैधानिक कानूनका जानकार काशीराज दाहाल, मुख्य पूर्व मुख्य सचिव ल्यामणि पौडेल लगायतले संयुक्त रूपमा स्मारिका विमोचन गर्नुभएको हो। त्यस अवसरमा कार्यवाहक मेयर डंगोलले काठमाडौँ उपत्यका नदी सफा गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो। रुद्रमती सफाई अभियानमा योगदान गरेका काठमाडौँ महानगरपालिका नम्बर 11 का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा नम्बर 30 का वडाध्यक्ष दलबहादुर कार्की, माथिल्लो बागमती सफाई अभियान तथा असहाय गाई बाछा संरक्षण अभियानका उत्तम पुडासैनी, बागमती सफाई अभियानका लक्ष्मी पौडेललाई सम्मान गरिएको थियो। कार्यक्रममा दिएको जानकारी अनुसार बुढानाकण्ठदेखि बुद्धनगरसम्मको रुद्रमती क्षेत्रलाई 10 भागमा विभाजन गरी सफाई अभियान सञ्चालन भइरहेको छ। 2070 सालको फागुन 10 गतेदेखि शुरू भएको रुद्रमती सफाई अभियानमा अहिलेसम्म 415 वटा संस्था सहभागी भएका छन्। यो अवधिमा 2,87,000 स्वयंसेवकले 7,760 टन फोहोर व्यवस्थापन गरेका छन्। हरेक शनिबार बिहान 2 घण्टा बागमतीसँगै रुद्रमतीको पनि नियमित सफाई हुँदै आएको छ। गजलकार तारा पल्लवीको पहिलो गजल संग्रह सिरानी सार्वजनिक भएको छ। आवरण प्रकाशनद्वारा प्रकाशित गजल संग्रहको गजलकार ज्ञानु वाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गर्नुभयो। नारी मनका पीड़ा, संवेदना र विद्रोही चेतनालाई गजल मार्फत अभिव्यक्त गर्ने तारा पल्लवीको गजल संग्रहमा 8 दर्जनभन्दा धेरै गजल समावेश छन्। नेपाली कांग्रेसले 44 बीपी स्मृति दिवसको अवसरमा आउँदो बुधबार 6 गते दौड़ र जलवायु सम्बन्धी बहस कार्यक्रममा आयोजना गर्ने भएको छ। ललितपुर कांग्रेसको व्यवस्थापनमा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यक्रम गर्न आएको हो। कार्यक्रम अनुसार साउन 6 गते बिहान 6 बजे ललितपुरको यूएन पार्कबाट शुरू हुने ग्रीन रन्ड दौड़ जावला खेल पुगेर सम्पन्न हुनेछ। जलवायु सचेतना जगाउनका लागि हुने कार्यक्रममा ग्रीन रन्ड मा दौड़पछि बिहान 7 बजे जावलाखेल चोकको फल्सामा जलवायु परिवर्तनको चुनौती निराकरण कसरी भन्ने शीर्षकमा विषय विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना हुने कांग्रेसले जनाएको छ। र ललितपुरको गोदावरी नगरपालिका नम्बर 6 को टीका भैरवमा रहेको राजकु लोको खोजमा बिमारी अवस्थामा रहेको एक महिलाको उद्धार भएको छ। पर्ची नखुलेकी महिलाको जिल्ला प्रहरी परिषद ललितपुर मार्फत प्रहरी चौकी टीका भैरवबाट खटिएको टोलीले उद्धार गरेको। प्रहरीले महिलालाई उद्धार गरी उपचारका लागि ललितपुरको लेलेमा रहेको आनन्द वन अस्पतालमा पठाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। रुद्रमती सफाई अभियानको 12 वर्ष पूरा अनुभव र उपलब्धि समेटिएको स्मारिका सार्वजनिक। र नेपाली कांग्रेसले आउँदो बुधबार ललितपुरमा दौड़ र जलवायु सम्बन्धी बहस कार्यक्रममा आयोजना गर्ने। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 2 MHz र उज्यालो online.com पर्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो। सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असाढ 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर, नाति नातिनी तथा ज्वाईहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एमसी, गणेश, शर्मिला, पवित्रा, चन्द्र, अनुषा, लुकुराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरंजीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदिच्छा, समीक्षा, निशा, कृति, पूनम, भोग बहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पितृ प्रसाद ग्रहण, मिति 2083 साल साउन 8 गते, स्थान भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी। शुकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर सडानन्द नगरपालिका 5 औपटारी।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919375375।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 9852076131। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरूरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611665, 98421552564, 98421926987 र 98520519906।
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
9: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू:
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
9: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा:
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेलछेउ संखुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
1: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला शरानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर।
10: नातिहरू: अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यू, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू: पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, समीक्षा, निशा, कृति, र पूनम भोग बहादुराले कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण मिति 2083 साल साउन 7 गते स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी।

0: घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, पाप थियो कुनै।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0249-40-0084 र 98-40-45-827।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्नु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्र विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
6: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुदुसुक बाटो दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
0: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
2: आहा,
12: सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525854 र 029560248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँचबारी एक, खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रूप बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98000-900-62।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, सङ्खुवा सभा।

0: হয়তো তিনজন পাখি খেলাম,
1: উদারে দেবো মতন সুজান
0: म दादालाई पैसा पठाइदिनु भन्छु आज अनि किनमलाई
2: म दाउले तिमी घरमै बस्छ म घाँस काटेर आउँछु है
3: बाबु अनि अर्को बाबु खोइ त आज
4: उसको बाबा बिक्नु भएको छ ल्याउँदै हुनुहुन्छ

0: कस्तो नराम्रो सपना देखाएर रहेछु। कसले ढकढक पारेर बिउज को आयो
1: राति
2: को
3: म त आएँ नि, सन्चै छ
4: बाबा पो?

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
9: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
9: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 9843447262,
10: 9010555580
6: र वाट्सएप नम्बर 9852286646।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952160580 र 9942080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
16: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार।

0: ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: खटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन खटाल, 9865349444
1: र 0295901155।
2: मोर स्टाइल, मोर डिजाइन, खटाल टेलर्स।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: सरकारलाई संसदीय समितिको 4 बुँदे निर्देशन।
6: नेपाली काङ्ग्रेसको संस्थापन, इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, आन्तरिक मेलमिलाप प्रयास विफल भएको भनाई।
5: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो, अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरानी राजदूतको टिप्पणी।
6: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा, आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभागले हिजो जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार अनुमान गरेको जस्तो बाढ़ीको खतरा नरहेको जनाएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले हिजो विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा आरी गोप्ते वर्षा हुन सक्ने र त्यसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको थियो। त्यही आधारमा 5 थर इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी भएको थियो। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरेको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। महाशाखाले निकालेको विशेष मौसमी बुलेटिन अपेक्षा अनुसार किन नमिलेको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
13: भने जसरी पानी नपरे भने फेरि इम्प्याक्टको हिसाबले चाहिँ त्यो पानीहरू पनि पर्याप्त हुन्छ भनेर हामीले रेड अलर्ट जारी गरेका थियौँ। पानी मात्रै नगरिकन पानी परेपछि त्यसले गर्ने असरहरूलाई समेत समेटेर हामीले अलर्ट जारी गरेका थियौँ। कतिपय ठाउँहरूमा चाहिँ विपत्का घटनाहरू घटेका पनि जानकारी प्राप्त भएको छ। वर्षाको गतिविधि सोचे जस्तै नभए पनि, अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपत्का घटनाहरू पनि घटेको देखिन्छ।
14: प्री मनसुनमा अलिकति बढी वर्षा, त्यस पछाडि चाहिँ कम हुन्छ भन्ने थियो, मनसुनमा के भइरहेछ?
13: हामीले यो वर्षाको आकलन गर्दाखेरि सुरुमा नै भनेको थियौँ कि यो वर्ष चाहिँ तातो हुने अनि त्यसपछि गएर चाहिँ वर्षाको सम्भावना कम हुने भन्ने कन्डिसन थियो। ती कन्डिसनहरूले गर्दाखेरि चाहिँ यो भइरहेको देखिन्छ। तथापि यो किन भयो र कसरी भयो भन्ने कुरो चाहिँ एउटा समग्र चाहिँ अध्ययन नभइकन चाहिँ यत्तिकै भन्न सक्ने अवस्था रहेन। नेपालकै कुरो गर्नुपर्दाखेरि नै विशेष गरी यति बेला पनि जसरी चाहिँ मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी अन्त पानी पर्दै गर्दाखेरि पनि मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी पर्ने, मध्य प्रदेश पनि दक्षिणी भूभागतिर पानी कम पर्ने चाहिँ देखिएको छ। जुलाई महिनामा चाहिँ अलिकति वर्षा गतिविधिहरू बढेको देखिन्छ। त्यो चाहिँ जुन हामीले यो क्लाइमेट आउटलुक सार्वजनिक गरेका थियौँ त्यो चाहिँ समग्र चाहिँ यो चार महिना जुन मनसुन पिरियडको चार महिनाहरूको समग्र मात्रामा चाहिँ जारी गरेका थियौँ। त्यो भन्दैमा अब अहिले अलिकति वर्षा गतिविधि हुँदै गर्दाखेरि ल मिलेन या चाहिँ त्यो फरक भइदियो भन्ने कन्फ्युजन त रहँदैन। यो चार महिना सकिसकेपछि नै वर्षा कस्तो हुन्छ, जस्तै यति बेला पनि हामी चाहिँ अब अर्को महिनामा अगस्तमा कस्तो वर्षा हुन्छ भन्ने कन्डिसनमा पुग्न नसक्ने कारणले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ मिल्यो मिलेन भन्ने कन्डिसन चाहिँ यति बेलै भन्नु चाहिँ अलि नसम्झ जस्तो देखिन्छ।
14: लगातार पर्ने अथवा आकस्मिक रूपमा ठुलो पानी पर्ने त्यस्तो खालको जोखिम पनि रह्यो,
13: हामीले हेर्दाखेरि पनि वर्षाको प्रकृति समान देखिँदैन। नजिकैका स्टेसनहरूमा चाहिँ थोरै पानी परेर अनि फेरि धेरै पानी पर्ने, कुनै स्टेसनमा चाहिँ धेरै पानी पर्ने चाहिँ देखिएको छ। जस्तै दाङ जिल्लाकै कुरो गर्नुपर्दाखेरि हामीले दाङ जिल्लाको सबै रथाङ्ग हेर्दाखेरि दाङमा मैले भनेको जस्तै अम्बापुर भन्ने स्टेसनमा 107.4 मिलिमिटर पानी पर्दै गर्दाखेरि नजिकै रहेको तुलसीपुरतिर चाहिँ 16.4 मिलिमिटर वर्षा भएको छ। भनेको एउटै जिल्लामा पनि नजिक नजिकका स्टेसनहरूमा चाहिँ समान प्रकृतिको पानी परिरहेको चाहिँ छैन, जसले गर्दाखेरि चाहिँ जस्तै जनमानसमा ठूलो पानी पर्छ भन्दै गर्दाखेरि जहाँ चाहिँ अलिक कम्ती कम पानी पर्यो त्यहाँ चाहिँ पानी नै परेन, चाहिँ अलिकति रङ भयो भन्ने कुरो पनि आएको हुनसक्छ।
14: पानी पर्ने भन्दा पनि जोखिमको कुरा अझै महत्वपूर्ण छ भन्नुभयो, त्यस्तो अवस्था चाहिँ अबको दिनहरूमा कति छ, कस्तो चाहिँ अनुमान अथवा चाहिँ त्यो आकलन गर्न सकिन्छ, कस्तो कस्तो तरिकाले आम नागरिकले सावधानी अप्नाउने यस्ता कुराहरूमा?
13: जुलाई महिना लागिसकेपछि वर्षा गतिविधिहरू भइरहेको देखिन्छ। वर्षा गतिविधि भइरहनु भनेको चाहिँ लगातार पानी परिसकेपछि चाहिँ जुन कमजोर भूभागहरूमा चाहिँ जमिनभित्र पानीको चाहिँ मात्रा बढ्ने क्रम रहन्छ, जसले गर्दाखेरि थोरै पानीले पनि कमजोर भूभागहरूमा पहिरो जाने अनि केही समय चाहिँ ठूलो पानी पर्ने, त्यसले गर्दाखेरि चाहिँ खोला नालामा आकस्मिक बाढीहरू चाहिँ आउन सक्ने सम्भावना भनेर चाहिँ थोरै पानीले पनि त्यो ट्रिगर गर्ने चाहिँ फ्याक्टर चाहिँ रहन सक्छ।
6: वहाँ हुनुहुन्थ्यो जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाल। वहाँका अनुसार आज र भोलि केही ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेको छ। महाशाखाको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपला, लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठा, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
5: यसैबीच कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नआएको छ। दिउँसो 4 बजेसम्म बहाव 2,09,840 क्युसेक पुगेको हो। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजका 56 मध्ये 28 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय 70 का प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती पनि बालिएको छ। यसैबीच खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मझुवागढ़ी नगरपालिकावड़ा नम्बर 6 नेपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरी खोल्सीमा आएको बाढ़ीले बगाएको हो। घरमा गएकी राई फर्कन ढिला भएपछि खोज्ने क्रममा खोलामा शव भेटिएको र परिवारलाई बाढ़ीले बगाएपछि खोज्ने क्रममा झण्डै 100 मिटर तल शव भेटिएको हो। बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षका भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरले उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्।
6: यसैबीच कोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक नागेको छ। वर्षायाममा सड़क खुले लगत्तै हतारमा गाड़ी ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ़ मोगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। बिहान नारायणगढ़ मोगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा 3 गाड़ी एक आपसमा ठोक्किँदा 30 जना घाइते भएका थिए। दुर्घटनापछि केही समय गाड़ी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मोगलिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ। उहाँले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ़नुका साथै लामो जाम हुने, एम्बुलेन्स लगायतका अत्यावश्यकीय गाड़ीलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढ़ी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सड़क खुलेपछि आफ्नो लेनमै गाड़ी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गर्नुभयो। उहाँले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताउनुभयो।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
16: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
15: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
16: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
15: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+, कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
16: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
15: आवेदन दिनको लागि peopletopeople.com.np/UN2020-2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
16: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
17: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
18: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
12: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
17: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
18: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333 493-555।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई, सामान्य पानीले पनि विपद निम्ताउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह, खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो, कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नाग्यो, खतराको चेतावनी जारी लगायतका खबर प्रस्तुत गर्यो।
19: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभर का बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 बाल सुधार गृहको कुल क्षमता 1,085 जनाको भए पनि अहिले 1,195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित सुधार गृहहरू मध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
5: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा 2 मुनिका 20 बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाएको सरकारले जनाएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयको भनाइ छ।
19: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाण्डुको चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विवाद राजनको संघारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहार मा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्व प्रकाश शर्मा मार्फत आएका प्रस्तावमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने, 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुँदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसै गरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस यही छ गते काठमाडौँको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। नेता मीन बहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। त्यही कार्यक्रम मार्फत राष्ट्रिय भेलाको मिति र स्थान सार्वजनिक गरिने इतर समूहले जनाएको छ।
5: नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई प्रायोगिक बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गरी विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूको धारणालाई थप सशक्त बनाउन एमाले एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। यो केन्द्रले जनस्तरका समस्या सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
20: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
20: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
20: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
20: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: без волна спав.
1: Відставте нові
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डीलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 4:30 बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा महसुस गरिएको छ।
0: काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर 15 ढुङ्गी अड्डाबाट ठूलो परिमाणमा लागू औषध सहित 2 जना पक्राउ परेका छन्। शस्त्र प्रहरी बलले किर्तिपुर नगरपालिका 9 पागादोबाटो बस्ने 39 वर्षका अनिल देउला र उदयपुरको गाईघाट घर भई अहिले चन्द्रागिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षकी सुमित्रा राईलाई पक्राउ गरेको। देउलाले लागू औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा शस्त्र प्रहरी बल नेपालको टोलीले 15,000 क्याप्सुल ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युशनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्य पूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरेर जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेशा आमिरी मेघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वाशिङटनको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएको श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मेघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनु भएको छ।
0: युक्रेन युद्धका कारण मोबाइल इन्टरनेट बन्द हुँदा रूसमा नगद कारोबार बढ़ेको छ। युक्रेनी ड्रोन आक्रमणको सामना गर्न रूसले विभिन्न क्षेत्रमा इन्टरनेट बन्द गरेपछि कार्ड मार्फत हुने भुक्तानी अवरूद्ध भई नागरिकहरू नगद कारोबारतर्फ फर्किएका हुन्। रूसी केन्द्रीय बैंकका अनुसार यस वर्षको शुरूदेखि अहिलेसम्म झण्डै 20 अर्ब अमेरिकी डलर बराबरको नगद प्रवाह भएको छ, जुन कोविड महामारी बाहेकको उच्च वृद्धि हो। यस्तै बढ़दो आर्थिक दबावका कारण कर छल्ने व्यवसायहरूको संख्या समेत बढ़ेको बीबीसीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउने संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। श्रीलंका स्पिनर मेन्डिसले 3 वटै फर्म्याटमा देशको प्रतिनिधित्व गरेका छन्। उनले 19 टेस्टमा 70 विकेट, 87 एकदिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 टी20 अन्तर्राष्ट्रियमा 66 विकेट लिएका छन्। मेन्डिसले सन् 2008 एसिया कपमा 17 विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाड़ी बनेका थिए। मेन्डिससँग विश्वभरका चर्चित फ्रेन्चाइजी टी20 लीग खेलको अनुभव पनि छ।
0: 26 संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा राति 1:15 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ। विश्वकपको फाइनलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा देख्न पाइनेछ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार पनि रहेका छन्। यद्यपि फ्रान्सका केलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 भएको पहिलो भेटमा अर्जेन्टिना 2-1 विजयी भएको थियो। स्पेन सन् 2010 पछि दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। समग्रमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्।
1: यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति 1:15 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 लामो प्रस्तुति हो, जसमा म्याराडोना, सकिरा, जस्टिन बीबर र के पप बॉय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षका कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबी द्वारा संचालित खेलमा नियम अनुसार खेलाड़ीहरूले 15 भन्दा धेरै विश्राम पाउँदैनन्।
0: र विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नु
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन्दन भएको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल,
8: पाथीभरा डेन्टल, हातबारी नगरपालिका 1, हाटलाग नेकुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505।
9: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
10: Yes, Kantipur Diary ka saathma.
11: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा निरन्तर वर्षा बाढ़ी पहिरोको जोखिम रहेको भन्दै स्थानीय प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह। देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधार सुधार लगायतका काम तत्काल अघि बढ़ाउन सरकारलाई संसदीय समितिको निर्देशन। भारतको नागाल्याण्डमा पहिरोमा परि 7 जनाको मृत्यु भएको आशंका, पहिरोको जोखिमका कारण उद्धारमा समस्या। र विश्वकप फुटबलको उपाधिका लागि आज राति साबेक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदै

0: website. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
3: काठमाडौँ उपत्यका सहित विभिन्न स्थानमा आज भारी वर्षा भएको छ। वर्षासँगै कतिपय नदीमा पानीको सतह बढ़ेको छ भने भूक्षेत्र पहिरोको जोखिम बढ़ाएको छ। केही स्थानमा सड़कहरू अवरूद्ध भएका छन्। विभिन्न स्थानीय प्रशासनले वर्षापछि बाढ़ी र पहिरोको जोखिम रहेकाले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको विवरण प्राप्त भएका छन्। त्यस्तै आज राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा र तराई भूभागका अधिकांश स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: यसैबीच मनाङमा निरन्तर वर्षासँगै बाढ़ी पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले पर्यटक र स्थानीयवासीलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। अन्नपूर्ण पदमार्गका अधिकांश क्षेत्रमा हिजोदेखि वर्षा जारी रहेकाले मर्स्याङ्गी, नार, दूध, डोना र ठाडा खोलामा पानीको सतह बढ़न सक्ने चेतावनी दिइएको छ। विशेषकर चामे खाङसार सड़क खण्ड तथा ग्रामीण सड़कहरू पनि पहिरोको उच्च जोखिममा रहेका छन्। प्रशासनले नेपाल प्रहरी, त्यसै गरी सशस्त्र प्रहरी र नेपाली सेनाको क्विक रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखिएको समेत जनाएको छ।
3: निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव 2 क्युसेक नागेको छ। नदीमा अपरान्ह 4 बजेसम्म पानीको बहाव 2,09,840 क्युसेक पुगेको छ। यसअघि दिउँसो 3 बजेसम्म 1,90,390 क्युसेक मापन गरिएको थियो। पानीको बहाव बढ़ेपछि ब्यारेजमा खतराको संकेत स्वरूप रातो झण्डा र बत्ती बालिएको छ भने नदी आसपास बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। यसैबीच अविरल वर्षापछि खोलामा आएको बाढ़ीले बगाउँदा खोटाङमा 2 जनाको मृत्यु भएको छ। घटनामा 43 वर्षीय शान्ता राई र 71 वर्षीय परशुराम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
2: प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बाल बालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्दै विभिन्न चार बुँदै निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिको तर्फबाट बाल सुधार गृहको अवस्थालाई थप व्यवस्थित बनाउन निर्देशन दिएका छन्। रूपन्देही स्थित बाल सुधार गृहको भवन साँगुरो र अनुपयुक्त रहेको स्थलगत अनुगमनबाट देखिएकाले सो सुधार गृहलाई तत्काल जिल्ला समन्वय समिति रूपन्देहीको नवनिर्मित भवनमा स्थानान्तरण गर्न पनि समितिले निर्देशन दिएको छ। सुधार गृहमा बढ़दो चाप र सीमित भौतिक पूर्वाधारलाई मध्यनजर गर्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन समितिले निर्देशन दिएको छ। त्यस्तै बालबालिकालाई उनीहरूको अवस्था र आवश्यकता अनुकूल राख्ने प्रबन्ध मिलाउन र सरोकारवालासँग सहकार्य गरी तत्काल काम थाल्न मन्त्रालयले निर्देशन दिएको बास्कोटाले बताइन्।
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
1: कान्तिपुर सविस्तार।
3: नयाँ आर्थिक वर्षसँगै सरकारले कर प्रणालीमा व्यापक परिवर्तन लागू गरेको छ। अब 50 युनिट भन्दा बढ़ी घरायसी विद्युत खपतमा 5% भ्याट तथा निजी विद्यालय र अस्पतालका सेवामा 3% समता शुल्क तथा राइट सेयरिङ सेवामा पनि नयाँ कर लाग्ने भएको छ। सरकारले राजस्व वृद्धि र कर प्रणाली सुधारको उद्देश्यले ल्याएका यी व्यवस्थाले सर्वसाधारणदेखि व्यवसायसम्मलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको एक सामग्री कान्तिपुर सविस्तारमा।
4: नयाँ आर्थिक वर्ष शुरू भएसँगै आमदानी, शिक्षा, स्वास्थ्यदेखि बिजुली र राइड शेयरिङसम्मका नयाँ कर कार्यान्वयनमा आएका छन्। सरकारले जेठ 15 जारी गरेको बजेटमा ल्याइएका यी सहित विभिन्न करका व्यवस्था श्रावण 1 गतेदेखि कार्यान्वयनमा आएका हुन्। यसअघि भन्सार लगायत धेरै करका दर भने जेठ 15 राति 12 बजेदेखि नै कार्यान्वयनमा आइसकेका छन्। यस अनुसार अब घरायसी ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्दा 5% मूल्य अभिवृद्धि कर तिर्नुपर्नेछ। घरायसी बाहेक अन्य ग्राहकले 13% भ्याट तिर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले विद्युत सेवामा मूल्य अभिवृद्धि कर असुल गर्ने निर्देशिका 2083 जारी गरेको छ। गत वर्षसम्म भ्याट ऐनको अनुसूची 1 बिजुली भ्याट छूटको सूचीमा थियो। यस वर्षको बजेटमा बिजुलीलाई भ्याट छूटको सूचीबाट हटाइयो। त्यसपछि बिजुलीमा 13% भ्याट लाग्ने भयो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव राजवंशीले भने त्यसमध्ये घरायसी उपभोगमा 50 युनिटसम्म भ्याट छूट र त्यसभन्दा बढ़ीमा 5% भ्याट लाग्ने भयो, तर व्यावसायिक उपभोगमा 13% भ्याट लागेको छ। सरकारले सर्वसाधारण वा घरायसी ग्राहकलाई राहत दिन मासिक 50 युनिटसम्मको विद्युत उपभोगमा भ्याट छूट दिएको छ, तर

व्यापार गर्ने व्यवसायलाई विद्युत बिक्री गर्दा भ्याट लाग्दैन, त्यसकारण अब भ्याट बिल जारी गर्ने निकाय पनि भ्याटमा दर्ता हुनुपर्नेछ। प्राधिकरण भ्याटमा दर्ता भइसकेको र बिलिङ सिस्टमलाई पनि अपडेट गरिसकिएको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए। उनले भने घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लगाउने सरकारको नीति छ, त्यही अनुरूप हामीले बिलिङ प्रणाली पनि मिलाइसक्यौं। भ्याटमा दर्ता भइसकेकाले प्राधिकरणले खरिद गर्ने सामग्री लगायतमा पनि भ्याट फिर्ता पाउने श्रेष्ठको भनाइ छ। आर्थिक विधेयक 2083 पहिले सरकारले भ्याट ऐन परिमार्जन गरेर शुरूमा घरायसी प्रयोजनका लागि उपभोग हुने प्रति ग्राहक 50 युनिटसम्मको विद्युत शक्तिलाई भ्याट नलाग्ने व्यवस्था गरेको हो। यो व्यवस्था भ्याट ऐनमा उल्लेख भयो, जसमा घरायसी प्रयोजनका लागि उपभोग हुने प्रति ग्राहक 50 युनिटसम्मको विद्युत शक्तिमा भ्याट नलाग्ने तर त्यसभन्दा बढ़ीमा लाग्ने व्यवस्था गरिएको छ। यस्तो व्यवस्था अनुसार विद्युत शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत शक्तिकै कारोबार गर्ने व्यवसाय, उदाहरणका लागि प्रवर्धकले नेपाल विद्युत प्राधिकरणलाई बेच्दा बिक्री गर्दा भ्याट लाग्थ्यो, पछि विधेयकमा सो व्यवस्था संशोधन गरी बिजुली कारोबार गर्ने व्यवसायी र 50 युनिटसम्मको घरायसी प्रयोजनका लागि भ्याट नलाग्ने व्यवस्था गरिएको छ। विद्युत शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत शक्तिकै कारोबार गर्ने व्यवसायलाई बिक्री गरिएको विद्युत शक्ति र घरायसी प्रयोजनका लागि उपभोग हुने प्रति ग्राहक मासिक 50 युनिटसम्मको विद्युत शक्ति पछिल्लो संशोधित आर्थिक विधेयकमा उल्लेख छ। पछिल्लो संशोधनले विद्युत शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत शक्तिकै कारोबार गर्ने व्यवसायमा भ्याट नलाग्ने तर उपभोग हुने प्रति ग्राहक मासिक 50 युनिट भन्दा बढ़ीको विद्युतमा भ्याट लाग्ने भएको छ। प्राधिकरणका 26 लाख हाराहारी घरायसी ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्छन्। 20 युनिटसम्म खपत गर्ने ग्राहक 19,98,000, 21 देखि 30 युनिट खपत गर्ने 4,21,000 र 31 देखि 50 युनिटसम्म खपत गर्ने 6,15,000 रहेको प्राधिकरणको भनाइ छ। 51 देखि 1,000 युनिट खपत गर्ने ग्राहक 10,75,000 र 101 देखि 250 युनिटसम्मका ग्राहक 10,89,000 र 250 युनिट भन्दा बढ़ी खपत गर्ने ग्राहक 4,42,000 छन्। यी घरायसी ग्राहक मात्र हुन्। विद्युत नियमन आयोग ऐन 2074 दफा 13 महसुल निर्धारण गर्ने तथा विद्युत खरिद बिक्रीको नियमन गर्ने व्यवस्था छ। संचालन खर्च, रासकट्टी दर, सावा ब्याजको भुक्तानी, मर्मत सम्हार खर्च, विद्युत संरचनाको निर्माण, पुनर्निर्माण, पुनस्थापना तथा शेयर बापत वार्षिक रूपमा प्राप्त हुने प्रतिफल लगायत विद्युत खरिद सम्झौता समेतलाई विचार गरी विद्युत महसुल निर्धारण गरी त्यसका आधारमा उपभोक्ताले बुझाउनुपर्ने महसुल निर्धारण गर्ने सो ऐनको दफा 13 उपदफा 1 कमा उल्लेख छ। सोही अनुसार बिजुलीको महसुल तय गरिने भएकाले भ्याट उठाउन नमिल्ने सरकारवाला बताउँछन्। तर सरकारले ऊर्जा पूर्वाधारमा लगानी बढ़ाउन बिजुलीमा 5% भ्याट लगाइएको दावी गर्दै आएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले असार 5 बसेको प्रतिनिधि सभा बैठकमा 100 वा 150 युनिट भन्दा बढ़ी मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताएका थिए। तर विभागले जारी गरेको निर्देशिकामा आर्थिक विधेयक अनुसारकै व्यवस्था गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विधेयक प्रमाणीकरण गरिसके पनि राजपत्रमा प्रकाशित भइसकेको छैन। आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्थामा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गरिएको थियो। श्रावणदेखि शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्छ। बिरामीले अस्पताललाई तिर्दा कुल रकममा थप 3% स्वास्थ्य समता शुल्क पनि तिर्नुपर्छ। निजी शिक्षण संस्थामा पढ्ने विद्यार्थीले तिर्ने शुल्कमा 3% समता शुल्क लाग्नेछ। विद्यालयले कुनै विद्यार्थीको नाममा जारी गर्ने बिलमा 3% लाग्ने विभागले जनाएको छ। निजी क्षेत्रबाट संचालित विद्यालयले विद्यार्थीबाट लिने भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत विद्यार्थीबाट लिने सबै प्रकारको रकममा 3% शिक्षा समता शुल्क उठाउनुपर्नेछ। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा निजी शिक्षण संस्थालाई 1% कर लगाउने र त्यसअघि ग्रामीण शिक्षा कोषमा योगदानका लागि निजीले 1.5% कर तिर्ने व्यवस्था गरिए पनि कार्यान्वयन भएको थिएन। यसै गरी राइट सेयरिङ सेवामा पनि पहिलो पटक मूल्य अभिवृद्धि कर लागू भएको छ। राइट सेयर सेवाको प्रयोगकर्ताले राइडरलाई तिर्ने भाडामा 5% भ्याट लाग्ने भएको हो। तर राइट सेयर प्लेटफर्मले राइडरबाट लिने सेवा शुल्क लगायतमा भने 13% भ्याट लगाइनेछ। यसअघि नै 13% लागू थियो भने 5% भ्याट पहिलो पटक लगाइएको हो। राइट सेयरिङ सेवाको प्रयोगकर्ताले तिर्ने 5% भ्याट लागेको क्षेत्रमा कर क्रेडिट वा भ्याट फिर्ताको व्यवस्था नभएको समेत विभागले जनाएको छ। राइड अनिवार्य रूपमा स्थायी लेखा नम्बरमा दर्ता हुनुपर्ने समेत विभागले भनेको छ। सरकारले चालू आर्थिक

0: वर्षको बजेट मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्दै आएको लाभकर नै अन्तिम हुने घोषणा गरे पनि टुङ्गो लागिसकेको छैन। अब नागरिकले एक वर्षभन्दा बढ़ी अवधिमा शेयर बिक्री गर्दा 7.5% र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा 10% पूँजीगत लाभकर लिने व्यवस्था लागू गरेको छ। यसअघि यस्तो सीमा एक वर्षभन्दा कममा 7.5% र एक वर्षभन्दा बढ़ीमा 5% मात्र पूँजीगत लाभकर थियो। सरकारले व्यक्तिगत आयकरको तल्लो सीमा 5 लाखबाट बढ़ाएर 10 लाख बनाएको छ। अब 10 लाख रूपियाँसम्मको आमदानीमा 1%, 1-15 लाखसम्म 10%, 15-25 लाखसम्म 20%, 25-40 लाखसम्म 27% र त्यसमाथिको आमदानीमा 29% कर लाग्नेछ। यसअघि 6 वटा तहमा 1%-39%सम्म कर लाग्ने व्यवस्था थियो। अहिले करका तह 5 सीमित गरिएका छन्। माथिल्लो दर पनि 29%मा झारिएको छ।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Choice. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनमा तीन ठूला दल मिल्नुपर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्। ललितपुरमा आयोजित सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिका अनावरण कार्यक्रममा थापाले सरकार बनाउन तीन ठूला दल मिल्न नहुने बताएका हुन्। उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मुद्दे र जनमतको अपमान हुने बताए। तीन दल मिलेर सरकार बनाउनु प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको बताएका छन्। नेपाली कांग्रेसले विगतमा सत्ताका लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब सिद्धान्तमा सम्झौता नगर्न समेत दावी गरेका छन्।
2: रूकुम पूर्वको कोल क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज अपरान्ह 4:30 जाँदा कोल आसपास केन्द्रबिन्दु भएर 5 भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्ला र काठमाण्ड उपत्यकामा समेत महसुस गरिएको थियो।
1: जीवन निर्वाहका लागि धातुजन्य हस्तकलामा आबद्ध धनकुटाको पाखरीवास नगरपालिका 5 स्थित घोर्ली खर्कका कटहर गाउँ अहिले आफ्नै पौरखले नयाँ परिचय निर्माण गर्दैछ। कुनै समय विपन्न र पिछड़िएको यो गाउँ परम्परागत सेपलाई आधुनिक प्रविधिसँग जोड्दै आर्थिक समृद्धिको यात्रामा अघि बढ़िरहेको छ। थप विवरणसहित धनकुटाबाट विनोद घिमिरेको रिपोर्ट।
3: भोजपुर खोटाङ र संखुवा सभाको प्रवेशद्वार हो धनकुटाको पाखरीवास स्थित घोर्लीखर्कको कटहरे गाउँ। यहाँका 23 घर स्थानीयले फलामका औजार बनाउने परम्परागत पेसालाई परिमार्जन गर्दै आधुनिक कारखानाको रूप दिएका छन्। एक समय दाताले बनाइदिएको सामूहिक आरन घरमा पालो पर्खेर काम गर्ने उनीहरू अचेल घर घरमै औजार बनाउने आधुनिक उपकरण चलाइरहेका भेटिन्छन्। खुकुरी लगायतका औजार बिक्रीबाट हुने आमदानीले स्थानीयको जीवनयापन सहज बन्दै गएको कटहरे गाउँका स्थानीय झमक र साइली बताउँछन्।
4: खुकुरी पनि राम्रोसँगले अब जे जस्तो भाउ बिक्री भयो पर्दैछ नि हिँड्न छोड्यो केटाहरू यो सिप जान्ने अब यी भइहाल्छ यसो 20,000 रुपियाँ कमाइ होइन उता पनि जान छोड्यो केटा।
3: विगतमा सुक्खा रुखो वातावरण गरिबी र छुवाछुतको पीड़ाले थिचिएको 23 परिवार रहेको यो बस्ती आज पूर्वी नेपालको प्रमुख खुकुरी उत्पादन केन्द्र बनेको छ। यहाँ निर्मित खुकुरी स्थानीय बजारमा मात्र होइन अर्डर अनुसार विदेशसम्म पुग्न थालेको छ। खुकुरीको गुणस्तर आकार र डिजाइन अनुसार 1,500 देखि 12,000 रुपियाँसम्ममा बिक्री गर्ने गरेको स्थानीय तारा बहादुर विश्वकर्मा बताउँछन्।
5: यो त जहाँ सुकै जान्छ विदेशतिरै गएर भने पनि पठाइदिन्छ यो काठमाडौँतिर जताततै अब अर्डर अनुसार जहाँ पनि पठाइन्छ। एउटा खुकुरी अब राम्रै खालको बनाउँदा 10,000-12,000 पनि बिक्छ नर्मल बनाउँदाखेरि अब 1,500-2,000-2,500-3,000।
3: कटहरेको एउटा परिवारले वार्षिक 400 खुकुरी बनाएर बिक्री गर्दै आएको छ। खुकुरी बनाउने परम्परागत पेसा व्यावसायिक बन्दै जाँदा पुस्तौंदेखि चल्दै आएको बाली घरे प्रथा समेत अन्त्य भएको छ। बस्तीका अधिकांश घरमा आफ्नै खुकुरी उत्पादन उद्योग छन्। बाजेदेखि नाति पुस्ता आधुनिक मेसिन र उपकरणको प्रयोग गरी फलामका औजार बनाउने काममा आबद्ध भएको छ। कटहरे गाउँका स्थानीय प्रेम बहादुर विश्वकर्मा भन्छन्,
6: सबैले उत्पादन गर्छौं त्यसैबाट सबै हाम्रो खाना लाउना।
3: खुकुरी उद्योगले कटहरेवासीको आमदानी र गाउँको स्वरूप नै बदलिदिएको छ। फुसका छाना र टाटीका घरले भरिएको बस्ती अहिले जस्ता ताताले ढाकिएको छ। पहिले बाल बालिकाका लागि विद्यालय जानुभन्दा परिवारको जीविकोपार्जनमा सघाउनु पहिलो आवश्यकता थियो। अहिले गाउँका अधिकांश बाल बालिकाले शिक्षाको अवसर पाएका छन्। उद्योगले गाउँमै रोजगारी सृजना गरेपछि विदेशबाट फर्किएर गाउँमै आरन सञ्चालन गरेर आत्मनिर्भर बन्नेहरू पनि धेरै छन्। रेडियो कान्तिपुरका लागि विनोद घिमिरे धनकुटा।
2: स सरकारले प्रदान गर्ने वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। नवीकरणका लागि लाभग्राहीले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा जैविक पहिचान मार्फत गराउनु पर्ने व्यवस्था छ। 16 वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकका लागि भने राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छैन। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: my mom.
1: I'm going to spot a face up at front desk, hope that you should come up with cashback. The Samsung smartphone seemed up bonus to instant data money.
0: Samsung smartphone,
2: then it's for the end
3: of the day. Red Bull, Babal Energy.
4: Kandapur Diary Mobartik Prasanga.
5: आर्थिक समाचारको साथमा
6: गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्यूट्रिशन नीड चिसो हाले
4: नेपाल राष्ट्र बैंकको संचालक समितिमा अर्थ सचिव नराख्ने भन्ने संसदहरूको प्रस्तावमा अर्थ मन्त्रालयका अधिकारीहरूले फरक मत राखेका छन्। संसदको अर्थ समितिको बैठकमा संसदहरूले राष्ट्र बैंकलाई स्वायत्त र स्वतन्त्र बनाउनका लागि भन्दै संचालक समितिमा अर्थ सचिव नराख्ने प्रस्ताव गरेका थिए। जवाबमा अर्थ मन्त्रालयका प्रतिनिधिले वित्त नीतिले तय गरेका आर्थिक वृद्धिका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति आउने भएकाले राष्ट्र बैंक संचालक समितिमा अर्थ सचिव सदस्य रहने हालको व्यवस्था हटाउन नहुने धारणा राखेका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकलाई साँच्चै स्वायत्त बनाउन यसको संचालक समितिबाट अर्थ सचिवलाई हटाउन प्रस्ताव गरेकी थिइन्। अधिकारीले राष्ट्र बैंकको बोर्डमा कम्तीमा एकजना महिला संचालक अनिवार्य गर्नुपर्ने कानूनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। बैठकमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थापन महाशाखाका सहसचिव महेश आचार्यले राष्ट्र बैंक सरकारभन्दा पूरै अलग र पृथक रहेर काम गर्न नसक्ने दावी गरेका छन्।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: लुम्बिनी प्रदेशका 12 जिल्लामा 20% रोपाई खेतमा अझै धान रोप्न बाँकी छ। धान उत्पादनमा महत्वपूर्ण योगदान गर्ने लुम्बिनी प्रदेशमा पछिल्लो तथ्याङ्क अनुसार 80.64% रोपाई भएको छ। समयमै वर्षा भएको भए अहिलेसम्म 90% रोपाई भइसक्ने लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा 3,01,372 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गर्छ। अहिलेसम्म 2,43,041 हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले बताए। समयमा आकाशे पानी नपर्नु, सिंचाई सुविधा पर्याप्त विस्तार हुन नसक्दा रोपाई ढिला हुन गएको निर्देशनालयले जनाएको छ।
4: कान्तिपुर डायरमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको नागाल्याण्ड राज्यको मोन शहरमा गएको पहिरोमा भरि कम्तीमा 7 जनाको मृत्यु भएको आशंका गरिएको छ। प्रारम्भिक जानकारी अनुसार मृतकमा 4 जना महिला रहेका छन्। पहिरोले ठूलो क्षति पुगेको भारतीय संचार माध्यमले जनाएका छन्। अझै पनि केही व्यक्ति पहिरोको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ भने उद्धार टोली उनीहरूको खोजी तथा उद्धारमा जुटिरहेको समाचारमा उल्लेख छ। पहिरोका कारण 10 भन्दा बढी घर पुरिएको बताइएको छ। लगातारको वर्षाका कारण सो क्षेत्रमा थप पहिरोको जोखिम बढ़दै गएको छ। माटो खस्ने क्रम नरोकिँदा उद्धारमा समस्या भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। स्थानीय प्रशासन तथा उद्धार निकायले हालसम्म घटनाको आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् भने मृतकको संख्या समेत पुष्टि गरेका छैनन्।
9: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
5: खेलकुद समाचारको साथमा
10: एलजी लाइट्स गुड।
9: आगामी बुधबारबाट शुरू हुने काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न जाने नेपाली राष्ट्रिय भलिबल टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। काभा पुरूष भलिबल च्याम्पियनशीप एफआईभीबी विश्व वरियता प्राप्त प्रतियोगिता भएको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। नेपालको पुरूष टीमले पहिलो पटक विश्व वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। हरिहजुर थापाको कप्तानीमा रहेको राष्ट्रिय टोलीमा 6 नयाँ खेलाड़ीहरू समावेश छन्। नेपाली टोलीको प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा रूपेश कुमार विष्ट छन्। पाकिस्तानको इस्लामाबादमा जुलाई 29 आयोजना हुने प्रतियोगितामा नेपाल र आयोजक पाकिस्तान सहित 6 टीमले प्रतिस्पर्धा गर्नेछन्।
4: र फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन आम्ने सामने हुँदैछन्। अमेरिकाको न्यू जर्सी स्थित मेटलाफ स्टेडियममा हुने फाइनल खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको उपाधिको खोजीमा छ भने स्पेन समग्रमा दोस्रो पटक विश्वकप जित्ने लक्ष्यसित मैदानमा उत्रदैछ। अर्जेन्टिनाले सेमी फाइनलमा इङ्ल्याण्डलाई 2-1 पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने स्पेनले फ्रान्सलाई 2-0 हराएर उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो। हवस् त यसका साथै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन हेर्न सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दिशेखर नवीन बिदा हुन्छौ। नमस्कार।

नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानुनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षा। सङ्घ गुवासभा प्रहरी रेडियो कार्यक्रम।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार वडा अध्यक्ष ज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842827076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
10: दाँत खुल्ने दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 9842226667।
11: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
12: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै सहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
13: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852519906।
14: हे निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जे कुरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानबारी 1 सङ्खुवा सभा।
16: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
20: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैटा नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
21: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
22: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768 98525-55768।
23: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
24: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
25: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
24: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
25: होइन भाइ, म त रविन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रविन टेलर्सतिर हिँडेको हो भाइ।
24: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
25: ए ल ल, सँगै जाउँ न भाइ।
26: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
25: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
26: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
25: सम्पर्क नम्बर 98-60-96-40-00
26: र 98-19-32-76-75।
25: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
0: हजुर, गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ़दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँचो पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 1,76,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतरा को तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खोलिएको अवस्था छ। यसमा विशेष गरेर जुन जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूलाई चाहिँ जो छेउछाउमा विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर पहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम, अर्घाखाँची, बागलुङ, ललितपुर र सुवा, रोल्पा र डणेदुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गै राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिए। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-959 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूए सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूए पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
5: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुटे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण

0: बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 अधिवेशनको कार्यतालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन, दिशाविहीन, नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउने बाट शुरू भएको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68.8% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराति स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
2: सन्तोषी रावल पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन।
3: कमसेकम 4 वर्षसम्म त्यो त्यसले प्रतिफल नदिनसम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
2: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम।

0: एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाल्पाको रिद्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवा रोपण गरेका छन्।
2: पाल्पाको रिद्दीकोट गाउँपालिका दुई देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढ़ी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिद्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
3: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनलाई अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सिमले फलफुलमा बन्नुपर्छ।
2: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
4: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिनसम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
2: रिद्दीकोट गाउँपालिकाले 8 ओडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रूपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
5: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जड़ीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
2: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जड़ीबुटी उत्पादन मार्फत किसानको आयार्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
6: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
2: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
11: कार्यक्रम साझा आवाज,
8: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
14: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान,
11: कार्यक्रम साझा आवाज।
15: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
16: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौं। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ। यस्तो अवस्थामा अभिभावक चनाख हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छन्, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जवाब दिँदै हुनुहुन्छ।
17: नमस्कार, मेरो नाम सृष्टि। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने?
18: मेरो नाम युवराज। हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बस्ने?
19: नमस्कार, मेरो नाम मनिता। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भनिदिनु।
20: बालबालिकालाई खास गरी वर्षायाममा झाडा पखाला, ज्वरो आउने समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुगाखोकी भनौँ। अब यो रुगाखोकी पनि अहिले पछिल्लो समयमा देखिने समय पनि हो। यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखेको छ भने अब घरैमा आराम गराउने, यदि केही गरी थप अब यो लम्बियो, यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
21: नमस्कार, म सरबानी पौडेल। आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला?
19: नमस्कार, मेरो नाम इच्छा। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने?
20: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ। अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हाम्रो हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ। र जुन ज्वरो भन्छ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देखिन पनि

0: सुरु भइसकेको अवस्था छ, रुगा खोकेर झाडा पखाला ज्वरो अनि निरन्तर बर्सात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बाल बालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुराहरू जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ, त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानी पुरी भयो वा समोसा अरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ। अनि मात्र हामीले त्यस्तो खानेकुराहरू साँच्चै नै अब शुद्ध छ सुरक्षित छ भन्यो भने खानुहोला। होइन भन्यो भने अब खानेकुरा अर्को एउटा प्रमुख कारक हो जुन संक्रामक रोगहरू लाग्न सक्दछ, विगतमा हामीले देख्दै पनि आएका छौँ, र यसमा तपाईँ हामीले विशेष ध्यान पुर्याउनु पर्ने चाहिँ हुन्छ। केटाकेटीहरूलाई पनि अब स्कुल जाँदाखेरि स्कुलमा खानेकुराहरू अब त्यो खास गरी स्कुलले खुवाउने गर्छ, त्यो कतिको सुरक्षित छ त्यसमा पनि अभिभावकहरूले ध्यान दिनु पर्यो। र बालबालिकाले पनि बाहिर निक्लिँदाखेरि किनेर खानुपर्ने भएको हुनाले उहाँहरूलाई सकेसम्म किन्नलाई चाहिँ अलिकति यो उहाँहरूलाई सकेसम्म बाहिर किनेर नखाओस् भन्नेको लागि पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ। धन्यवाद।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: कोशी नदीमा पानीको बहाव बढेपछि 28 ढोका खोलिएको छ। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील गरिएको छ। नारायणगढ़ मुगलिङ सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गइरहेको छ, तर दक्ष कामदारको हिस्सा भने बढ़दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको देखिएको छ। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन छ। पाल्पामा बाझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव छ। र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।
1: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
5: More style, more design. Total Tailors.
6: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मुति पुग्यो, टारेर टर्दैन त्यो। सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 श्री गोप बहादुर मगर की धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगर को विक्रम संबत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम संबत 2083 साल असाढ़ 28 गते स्वर्गारोहण भएको दुखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर।
7: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिश, युनिश, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पुनम भोगबहादुराले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी।
8: नमस्कार वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
9: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त भनी। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
0: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल। सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सृजन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
12: सम्पर्क 0294040084 र 98040485827।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
11: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98420226667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्,
15: हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
19: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
24: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: Ja.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल साउन 4 गते सोमबार असार शुक्ल सप्तमी सन् 2026 जुलाई 20 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: कड़ा प्रतिस्पर्धाका बीच स्पेनले जित्यो वर्ल्ड कप। रवि सोडिन एकान्तवासले राजसभामा संशय। चोइटिने उत्तर कांग्रेसको असन्तुष्ट पक्ष। संयुक्त सरकार गठन गर्ने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार। एक वर्षमा विदेशी 8 लाख नेपाली। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले फिफा विश्वकपमा स्पेनले जित्यो अर्जेन्टिनालाई सम्बन्धी शुभ समाचारबाट।
0: अतिरिक्त समयमा फेरान टेरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। न्यू जर्सीमा सम्पन्न फाइनलको निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 106 मिनटमा बार्सिलोनाका विंगर टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। लुइस डेला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनले खेलको शुरूआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो। स्पेनले अर्जेन्टिनालाई 120 मिनटको खेलमा दुईवटा मात्र प्रहार गर्न दिँदै लगातार दबावमा राखेको थियो। निर्धारित समय सकिनु अघि चेल्सीका मिडफिल्डर एन्जो फर्नाण्डेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा दबाव बढ़ाएको थियो। खेल सकिएपछि पनि मैदानको अवस्था तनावपूर्ण बन्यो। लियान्द्रो पेरेडेसले गावी र एरिक गार्सियालाई धकेलेपछि दुवै टोलीका खेलाड़ीबीच विवाद भएको थियो। उक्त घटनापछि पेरेडेसले रातो कार्ड पाएका थिए। उपाधि वितरण समारोहमा स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गरिएको छ। रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाड़ी समेत घोषित भएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसी उपविजेताको पदक लिन जाँदा भावुक देखिएका थिए। उनको सम्मानमा रंगशालामा उपस्थित समर्थकहरूले ताली बजाएका थिए। तर लगातार दोस्रो पटक विश्वकप जित्ने मेसी र अर्जेन्टिनाको सपना भने पूरा हुन सकेन। यस जितसँगै स्पेनले सन् 2010 पछि पहिलो पटक समग्रमा दोस्रो पटक पुरूष विश्वकपको उपाधि जितेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शनिबार दिउँसो काभ्रेको धुली खेल स्थित दूषित थानी रिसोर्टमा विदा मनाउन भन्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डाक्टर सोडी मुवागले आइतबार दिउँसो काठमाडौँ फर्किए। दुई नेता बीचको 24 घण्टा लामो एकन्तवासले राष्ट्रपति पार्टीदेखि सरकारसम्म नयाँ तरंग ल्याएको छ। वाग्लेको समेत लगानी रहेको रिसोर्टमा लामो समय बिताएका रवि सोडिम बीच के विषयमा संवाद भयो भन्ने आधिकारिक धारणा नेताहरूले सार्वजनिक गर्न चाहेका छैनन्। यद्यपि उनीहरूको लामो छलफलले प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उनको टीमलाई छस्काएको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्ले बीचको सम्बन्धमा देखिएको चिसोपनलाई रवि सोडिम एकान्तवासले शक्ति संघर्षको अवस्था आएको संकेत गरेको छ। सरकारको कार्यशैलीलाई लिएर राष्ट्रपतिभित्र असन्तुष्टि चुलिएका बेला भएको यो रिट्रिटले राजनीतिमा नयाँ संशय जन्माएको छ। यसलाई पार्टी र सरकार संचालन संयन्त्रभित्र अर्थपूर्ण ढंगले हेरिएको छ। लामो छलफलमा अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको स्रोतको दावी छ। प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्ने, सरकारलाई पार्टीले लगाम लगाउनुपर्ने, प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै सरकारका कारण पार्टीलाई अप्ठ्यारो पर्नु हुँदैन, कमजोरी भए सच्याएर जानुपर्छ, यो सरकारलाई असफल हुने र नागरिकलाई अप्ठ्यारो पर्ने गरी काम गर्ने कुनै छूट छैन भन्दै रासपाका नेता मनिष झाले बताएका छन्। उक्त भेटमा अन्य कोही नेता भने सहभागी थिएनन्। अर्थमन्त्रीको कार्य सम्पादनप्रति प्रधानमन्त्री बालेनले सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। लामिछानेले भने प्रधानमन्त्रीको सचिवालयका कतिपय सदस्यलाई हटाउनुपर्ने सुझाव दिएका छन्। असार 28 गते सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच भएको 4 घण्टा लामो छलफलमा सरकार संचालनको कार्यशैली र सार्वजनिक रूपमा सरकारप्रति देखिएको असन्तुष्टिका सन्दर्भमा कुराकानी भएको थियो। उक्त एजेण्डामा प्रधानमन्त्री बालेनले अर्थमन्त्रीको कार्य प्रति असन्तुष्टि व्यक्त गर्दै फिर्ता बोलाउनुपर्ने बताएका थिए। यद्यपि सभापति लामिछानेले भने 3 महिनामै हतार गरेर मन्त्रीहरू फिर्ता बोलाउँदा सरकारबारे नकारात्मक सन्देश जाने भन्दै रोकेका थिए। सोही भेटवार्तामा बालिनले सोडिमसँगै कानून मन्त्री सविता गौतम र महान्यायाधिवक्ता नारायण दत्त कडेललाई समेत हटाउन रविसँग आग्रह गरेका थिए। लामिछानेले पनि प्रधानमन्त्री बालेनको सचिवालयका केही सदस्य फेर्नुपर्ने बताएका थिए। योसँगै पार्टी नेतृत्व र सरकारको नेतृत्वबीच टसल बढ़ने देखिएको छ। त्यसैलाई व्यवस्थापन गर्न पनि सभापति लामिछाने अर्थमन्त्री वाग्लेसँगै काठमाण्डु बाहिर निस्केको हुन सक्ने आकलन गरिएको छ। अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीबाट आवश्यक समन्वय हुन नसकेको गुनासो पार्टी नेतृत्वमा गर्दै आएका थिए। प्रधानमन्त्री शाहले गत असार 25 गतेदेखि श्रृंखलाबद्ध रूपमा उद्योगी व्यवसाय र निजी क्षेत्रका अगुवासँग छलफल गरिरहेका छन्। तर ती कुनै पनि भेटमा अर्थमन्त्री वाग्लेलाई राखिएको छैन, यसले उनीहरूको तिक्तता सतहमा देखिएको छ। रवि सोडिम एकान्तवासले तरंग शीर्षकमा आजको मध्याह दैनिकमा यो खबर छ।
3: चैत नै उद्धत कंग्रेस शीर्ष नेता शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपाली कंग्रेसका नेताहरू आन्तरिक विवाद व्यवस्थापन गर्नभन्दा अलग अलग बाटो समाउन उद्धत देखिएका छन्। विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर दुई कित्तामा बाँडिएका नेताहरू पार्टीका संस्थापक मध्येका एक बीपी कोइरालाको स्मृति दिवसकै दिन पारेर अलग अलग बाटो समाउने तयारीमा छन्। विशेष महाधिवेशनसँगै पार्टी विभाजित भइसकेको दुवै पक्षका नेताहरूको बुझाइ छ, तर विभाजनको आरोप आफूमाथि नलागोस् भन्नेमा दुवै पक्षका नेता सजग छन्। एकताका लागि एकले अर्कोलाई बाधक देखाउँदै आएका छन्। संस्थापन पक्षका नेताहरू 15 महाधिवेशन तयारीमा जुटेपछि इतर पक्षले छुट्टै कार्यालय स्थापना गरेको छ। 6 गते बीपी स्मृति दिवसका दिन छुट्टै कार्यक्रमको तयारी गरेको इतर पक्ष सोही दिन राष्ट्रिय भेला घोषणा गर्ने तयारीमा छ। इतर पक्षले प्रज्ञा भवन कमला आदिमा कार्यक्रम आयोजना गरेको छ। पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवाद र धैर्य राख्दा राख्दै पनि संस्थापन पक्षबाट सार्थक पहल नभएको इतर पक्षको आरोप छ। इतर पक्षले राष्ट्रिय राजनीति अनपेक्षित र अप्रत्याशित बाटोमा गइरहेको जनाउँदै संस्थापन पक्ष पार्टी एकता गर्नुको साटो सहकर्मी र अन्य दललाई समेत सार्वजनिक मंच मार्फत चिढ़्याउन अग्रसर भएको आरोप लगाएको छ। इतर पक्षले पार्टी एकताका लागि 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समिति समायोजन गर्नुपर्ने माग राखेको छ। उसले दुवै कार्य समितिलाई समायोजन गरी गगन कुमार थापाको नेतृत्वमा पूर्णता दिनुपर्ने शर्त राखेको छ। संस्थापन पक्ष भने यो शर्त मान्न तयार देखिएको छैन।
2: नेपाली कांग्रेसले प्रदेशमा प्रमुख तीन दल मिलेर संयुक्त सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेको छ। कांग्रेसले प्रदेश सभामा रहेको प्रमुख दलहरू नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँग मिलेर संयुक्त सरकार नबनाउने स्पष्ट अडान राखेको हो। प्रमुख दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्ष विहीन हुने भन्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असहमति जनाएका छन्। सभापति थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधि मध्ये 30 वर्ष मुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताउनु भएको छ भने सबै निर्वाचन क्षेत्रबाट 35 वर्ष मुनिका कम्तीमा 3 महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको उल्लेख गर्दै यसपटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरि 30 वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौं गगन थापाको भनाइ छ। त्यस्तै 35 वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट 3 महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने गरी अहिले थपेर 31 बनाएको र त्यहाँ 3 साथीहरू 35 वर्षभन्दा मुनिको रहेको पनि जानकारी दिएका छन्। सभापति थापाले नेपाली जनताले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई दिएको सन्त नेताको उपाधि कहिले ननास्ने समेत बताएका छन्। संयुक्त सरकार गठन गर्ने प्रस्तावमा कांग्रेसको अस्वीकार शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कार्यवाही सिफारिशबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ। समितिका पदाधिकारीले 25 असारमै गृहमन्त्री सुधन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए तर उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै पाएको छैन। मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्की सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरू बसेर छलफल भएको थियो। त्यसक्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताएका थिए। उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो तर त्यसपछि कुनै खबर आएन। ती अधिकारीले भने समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने म्याद भने 22 असारमै सकिएको छ। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा आफूसँग कुनै जानकारी नभएको बताइन्। प्रतिवेदनबारे मलाई कुनै जानकारी छैन। प्रधानमन्त्री कार्यालयतिरै वा समितिलाई समितिमा बुझ्नुपर्ला उनले भनिन्। समितिका एक सदस्यका अनुसार जेएनजी आन्दोलनमा खटिएका प्रहरी कर्मचारीलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखिएको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भने सिफारिश गरेको छ। प्रतिवेदनबारे गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको उनले जानकारी दिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले 23 भदौमा कर्फ्यू जारी हुनु अगावै 4 घण्टासम्म पनि प्रदर्शनकारी र सुरक्षा निकायबीच भिडन्त भए पनि रोक्न पहल नगरेको निष्कर्ष निकालेको थियो। सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय संसदमा पार्टी र आफ्नो सांसदहरूको भूमिकालाई थप प्रभावकारी रचनात्मक तथा जनमुखी बनाउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय मुख्यालयमा आइतबार आयोजना गरिएको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, संसदमा खेल्नुपर्ने भूमिका र आगामी रणनीतिका बारेमा विस्तृत रूपमा स्पष्ट पारेका छन्। एमाले संसदीय विभागले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा विशेष गरी संसदमा सांसदहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी, संसदीय अभ्यासका नियमहरू तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनका विषयमा छलफल भएको थियो। मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई स्पष्ट मार्ग निर्देशन गर्न यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अहिले सड़क र संसद दुवै मोर्चाबाट संघर्षको मैदानमा रहेको बताएका छन्। उनले देशको वर्तमान राजनीति दिशाहीन, नीतिविहीन र स्थितिविहीन अवस्थामा पुगेको भन्दै यसलाई सही बाटोमा ल्याउन एमाले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि औल्याएका छन्। त्यस्तै प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अस्वाभाविक रूपमा उदाएको रासपाको भविष्य र यसले ल्याएको राजनीतिक तरंगका विषयमा विश्लेषण गरेका थिए।
3: इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव, कान्तिपुर दैनिकमा खबर छ। खरिमाया घलेलाई